0: श्राद्ध 33 गति 12 पलासम्म त्यसपछि शुभयोग लाग्नेछ। करोडमा किस्तुत्न अहोरात रहनेछ। आनन्दादि योगमा आज सिद्धि योग रहनेछ। सूर्य सिंह राशिमा, चन्द्रमा पनि सिंह राशिमै रहनेछन्। आजको दिनमा 31 गति 1 पला अर्थात 12 घण्टा 26 मिनटको रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्र बिन्दुमा रही बिहानमा 5:47 विभीषण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 6:12 हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय रातिमा 5:43 रहेको छ भने चन्द्रमा अस्ताउने समय भोलि बिहानमा 6:15 रहेको छ। आज मोतीराम भट्ट जयन्ती, कुशे औंसी र बुबाको मुख हेर्ने दिन रहेको छ। पञ्चाङ्ग बारेको जानकारी सँगै अब लागौं आजको राशिफलतर्फ। राशिफलको शुरूमा मेष राशि हुने व्यक्तिको लागि आज कुनै पुरानो योजना फेरि अघि बढाउने परिस्थिति बन्न सक्छ। तपाईँको प्रतिभा देखाउने अवसर आए पनि त्यसलाई प्राप्त गर्न अरूभन्दा पहिला नै आफ्नै क्षमतामाथि विश्वास गर्नुपर्नेछ। अध्ययन र सृजनात्मक काममा मन बस्नेछ। सन्तान अथवा परिवारका युवासँग सम्बन्धित विषयले तपाईँको ध्यान तान्न सक्छ। प्रेम सम्बन्धमा मनका कुरा खोलेर कुरा राख्दा दूरी घट्नेछ। आर्थिक रूपमा आमदानी भन्दा भविष्यको योजनातर्फ ध्यान जाने देखिएको छ। साथीको आग्रहमा गरिने खर्चले बजेट बिगार्न सक्छ। आजको दिउँसो पछि मनमा उत्साह थपिनेछ। आज गणेशजीको स्मरण गरेर दिनको शुरूआत गर्दा र कुनै विद्यार्थीलाई आवश्यक सामग्री सहयोग गर्दा निकै राम्रो हुनेछ। अब दोस्रो राशि वृष राशि। वृष राशि व्यक्तिका लागि आज घरभित्र लामो समयदेखि छलफल हुन नसकेको विषय उठ्न सक्छ। परिवारका सदस्यको सुझावलाई व्यवस्था नगर्नुहोला, किनकि त्यसबाट व्यावहारिक समाधान निस्कन सक्छ। घर सजावट, मरमत अथवा सम्पत्ति सम्बन्धी सोच अघि बढ्दै जानेछ। कामको चाप भए पनि आफ्नो प्राथमिकता छुट्याउन सके धेरै कुरा सहज हुनेछ। आमाको सल्लाह र आशीर्वादले मनोबल उच्च बनाउनेछ। आर्थिक क्षेत्रमा तत्काल ठूलो जोखिम लिनुभन्दा सुरक्षित बाटो रोज्दा निकै राम्रो हुनेछ। अपरिचित व्यक्तिको कुरामा सहजै विश्वास नगर्नुहोला। आजको साँझतिर मन केही हलुका हुनेछ। आज शिवलिङ्गमा जल अर्पण गरेर घरका ज्येष्ठ सदस्यको सम्मान गर्दा तपाईँका लागि निकै राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब तेस्रो राशि मिथुन राशि। मिथुन राशिले व्यक्तिका लागि आज बोली र सम्पर्कको माध्यमबाट तपाईँका लागि एउटा उपयोगी ढोका खोल्न सक्छ। फोन, भेटघाट तथा सन्देश मार्फत आएको कुरालाई सामान्य ठानेर नछन्नुहोला। लेखन, संचार, व्यापार तथा सार्वजनिक सम्पर्कमा रहेका व्यक्तिले आफ्नो पक्ष मजबुत बनाउने मौका पाउनेछन्। दाजुभाइ अथवा नजिकका आफन्तसँग पुरानो असमझदारी हट्ने वातावरण बन्न सक्नेछ। छोटो यात्राको योजना आकस्मिक रूपमा बन्नेछ। काममा अरूले गरेको आलोचनालाई व्यक्तिगत रूपमा नलिँदा निकै राम्रो हुनेछ। हतारमा प्रतिक्रिया दिँदा राम्रो सम्बन्ध बिग्रन सक्छ। आफ्नो कुरा राख्नु अघि अर्को पक्षको कुरा पनि सुन्नु पर्नेछ। आज गणेशजीलाई दुबो चढाएर कुनै शुभ कार्यका लागि प्रार्थना गर्दा निकै राम्रो हुनेछ। अब चौथो राशि कर्कट राशि। कर्कट राशि व्यक्तिका लागि आज पैसासँग जोडिएको एउटा निर्णयले तपाईँलाई केही समय सोच्न बाध्य बनाउनेछ। आमदानीको बाटो भन्दा खर्च व्यवस्थापन निकै महत्वपूर्ण देखिन्छ। परिवारका सदस्यसँग आर्थिक विषयमा कुरा गर्दा पारदर्शिता अपनाउनु पर्नेछ। तपाईँको मिठो बोलीले रोकिएको काम समेत अघि बढाउन सक्नुहुनेछ। व्यापारमा ग्राहक तथा सहकर्मीको विश्वास जितेर अघि बढ्न सक्नुहुनेछ। खानपान तथा निद्रामा लापरवाही नगर्नुहोला। कसैलाई दिएको वाचा पूरा गर्न ढिलाइ हुँदा सम्बन्धमा दरार आउन सक्छ। आजको साँझतिर आर्थिक विषयमा सकारात्मक संकेत रहेको छ। आज भगवान विष्णुको स्मरण गर्दै आफ्नो क्षमता अनुसार अन्नदान गर्दा निकै राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब पाँचौं राशि सिंह राशि। सिंह राशि व्यक्तिहरूका लागि आजको दिन तपाईँका लागि विशेष प्रकारको रहेको छ, किनकि सूर्यसँगै चन्द्रमा पनि सिंह राशिमा रहेका छन्। आत्मविश्वास उच्च रहनेछ र अरूको ध्यान आफूतिर आकर्षित गर्न सक्नुहुनेछ। जिम्मेवारी सम्हाल्ने अवसर आए पनि पछि नहट्नुहोला। कार्यालय अथवा व्यवसायमा आफ्नो निर्णय क्षमता देखाउने अवसर पनि रहनेछ, तर आफ्नो विचारलाई अन्तिम सत्य छान्दा नजिकका व्यक्तिसँग मतभेद हुन सक्छ। प्रेम सम्बन्धमा अधिकार जमाउने भन्दा विश्वास बढाउने प्रयास गर्दा निकै राम्रो हुनेछ। खर्च गर्दा देखावटीपन भन्दा आवश्यकतालाई प्राथमिकता दिनुहोला। पुरानो अधुरो काम पूरा गर्दा मनमा ठूलो सन्तुष्टि मिलेछ। आज बिहानै सूर्यदेवलाई जल अर्पण गरी श्रीकृष्णको नाम स्मरण गर्दा निकै राम्रो हुने ग्रह गोचर रहेको छ। अब छैटौं राशि कन्या राशि। कन्या राशि व्यक्तिहरूका लागि आज बाहिरी गतिविधि भन्दा आफ्नो मनलाई व्यवस्थित गर्न आवश्यक रहेको छ। अनावश्यक चिन्ताले कामको गति सुस्त बनाउन सक्छ। टाढाको स्थान, विदेश अथवा भविष्यको कुनै योजनालाई तपाईँको मन तान्नेछ। खर्च हुने सम्भावना रहेकाले आर्थिक कारोबारमा हिसाब स्पष्ट राख्नुहोला। कार्यालयमा अरूको जिम्मेवारी समेत आफ्नो कालमा नलिँदा राम्रो हुनेछ। एकान्तमा बसेर योजना बनाउँदा उपयोगी विचार आउनेछ। पुरानो गल्ती सम्झेर आफूलाई कमजोर नबनाउनुहोला। आध्यात्मिक विषयमा रुचि बढ्दै जानेछ। आज भगवान श्रीकृष्णको नाम जप गर्नुहोला। कुनै असहाय व्यक्तिलाई भोजन दान गराउँदा तपाईँको मनोकामना पूरा हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब सातौं राशि तुला राशि। तुला राशि व्यक्तिहरूको लागि आज साथीभाइ र परिचितको घेराबाट महत्वपूर्ण अवसर प्राप्त हुनेछ। लामो समयदेखि सम्पर्क नभएको व्यक्तिसँग पुरा कुराकानी हुने सम्भावना पनि रहनेछ। व्यापार अथवा पेसामा तपाईँको चिन्जानले फाइदा दिलाउन सक्छ। आमदानी बढाउने र नयाँ उपाय बारे सोचाउनेछ, तर यसलाई कार्यान्वयन गर्न अघि राम्रोसँग जाँच गर्नुहोला। परिवार भन्दा बाहिरको व्यक्तिको कुरा सुनेर घरभित्र निर्णय नगर्नुहोला। सामाजिक प्रतिष्ठा बन्ने काममा सहभागी हुने मौका पनि आउनेछ। आज पुरानो मनमुटाव हटाउने राम्रो समय पनि रहेको छ। बेलुकाको समय मित्रताका लागि अनुकूल रहनेछ। आज लक्ष्मी माताको स्मरण गरी कुनै आवश्यकतामा रहेका व्यक्तिलाई आर्थिक र खाद्यान्न सहयोग गर्दा निकै राम्रो हुनेछ। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशि व्यक्तिहरूका लागि आज काम र जिम्मेवारीले तपाईँलाई व्यस्त राख्नेछ। आफूले गरेको मेहनतको परिणाम तुरन्त नदेखिए पनि पछि त्यसको मूल्याङ्कन हुनेछ। कार्यालयमा वरिष्ठ व्यक्तिको ध्यान तपाईँको कामतर्फ जानेछ। व्यवसाय गर्नेहरूका लागि नयाँ ग्राहक र कामको प्रस्ताव आउनेछ। परिवारका लागि समय निकाल्न नसक्दा केही गुनासो सुन्नु पर्ने अवस्था रहेको छ। अधिकार र प्रतिष्ठाको विषयमा अनावश्यक विवाद नगर्नुहोला। आफ्नो काम प्रमाणित गर्न शब्द भन्दा परिणामलाई अघि सार्दा राम्रो हुनेछ। साँझतिर कुनै महत्वपूर्ण निर्णयमा स्पष्टता आउन आवश्यक छ। आज शिवजीको आराधना गरी ओम नमः शिवाय मन्त्र जप गर्दा तपाईँको मनमा शान्ति छाउनेछ। तपाईँले चिताएको मनोकामना पूरा हुनेछ। अब नवौं राशि धनुराशि। धनुराशि व्यक्तिहरूका लागि आज धार्मिक शैक्षिक तथा यात्रासँग सम्बन्धित विषयले तपाईँको दिनलाई अर्थपूर्ण बनाउनेछ। गुरुजन अथवा अनुभवी व्यक्तिको एउटा सुझावले भविष्यको योजना परिवर्तन गराउन सक्छ। अध्ययनमा रहेका व्यक्तिका लागि नयाँ कुरा सिक्ने अवसर पनि रहेको छ। लामो दूरीको यात्रा सोचिरहनु भएको छ भने त्यसको तयारी अघि बढाउन सक्नुहुनेछ। भाग्यले साथ दिए पनि मेहनतको ठाउँ कसैले लिन सक्दैन भन्ने कुरा सम्झनु पर्नेछ। पारिवारिक कुरामा आफ्नो धारणा थोपर्नुभन्दा समझदारी अपनाउँदा उचित हुनेछ। मनमा आध्यात्मिक शान्तिको चाहना बढ्नेछ। आज गुरूजनलाई सम्मान गर्नुहोला र भगवान विष्णु अथवा श्रीकृष्णको स्मरण गर्दा निकै राम्रो हुनेछ। अब दशौं राशि मकर राशि। मकर राशि व्यक्तिहरूका लागि आज बाहिरबाट सामान्य देखिए पनि भित्रभित्रै धेरै कुरा सोच्ने अवस्था आउनेछ। आर्थिक साझेदारी ऋण अथवा पुरानो हिसाब किताबसँग सम्बन्धित विषयलाई व्यवस्था नगर्नुहोला। कागज पत्र अथवा लेनदेनमा सानो असावधानीले पछि झन्झट दिन सक्छ। कसैले दिएको गोप्य कुरा अरूसँग साझा नगर्नुहोला। स्वास्थ्यका लागि आराम र नियमित खानपान आवश्यक रहेको छ। अचानक आएको खबरले केही समय मन अशान्त बनाउन सक्छ, तर तत्काल प्रतिक्रिया दिनुपर्ने आवश्यकता छैन। आफ्नो कमजोरी अरूको अगाडि अनावश्यक रूपमा नखोल्नुहोला। ध्यान र मौनले आज तपाईँलाई धेरै राहत दिन सक्छ। आज शनिदेवको स्मरण गर्दै श्रमजीवी अथवा असहाय व्यक्तिलाई सहयोग गर्दा निकै राम्रो हुनेछ। अब एघारौं राशि कुम्भ राशि। कुम्भ राशि व्यक्तिहरूका लागि आजको दिन सम्बन्धको दृष्टिकोणले निकै महत्वपूर्ण रहेको छ। जीवनसाथी अथवा व्यावसायिक साझेदारसँग भविष्यको योजना बनाउने अवसर मिल्नेछ। तपाईँको एउटा निर्णयमा अर्को व्यक्तिको समर्थन आवश्यक पर्नेछ। प्रेम सम्बन्धमा मनमा राखेका कुरा व्यक्त गर्दा सकारात्मक प्रतिक्रिया आउने देखिएको छ। व्यापारमा नयाँ सहकारीको प्रस्ताव आए पनि त्यसको सबै पक्ष बुझेर मात्रै अघि बढ्नुहोला। अरूको व्यवहारलाई तुरन्त गलत अर्थ नलगाउनुहोला। परिवारमा भने सानो विषयले बहसको रूप लिन सक्छ, त्यसैले संयमित भाषा प्रयोग गर्नुहोला। साझेदारीमा विश्वास कायम राख्न पारदर्शिता आवश्यक छ। आज शिव पार्वतीको स्मरण गर्दै दाम्पत्य तथा पारिवारिक सुखका लागि प्रार्थना गर्दा निकै राम्रो हुनेछ। राशिफलको अन्त्यमा मीन राशि। मीन राशि व्यक्तिहरूका लागि आज कामलाई व्यवस्थित गर्ने दिन रहेको छ। धेरै समयदेखि बाँकी रहेका जिम्मेवारी पनि घटाउन सक्नुहुनेछ। प्रतिस्पर्धामा आफूलाई कमजोर नठान्नुहोला, किनकि निरन्तर प्रयासले तपाईँलाई अघि लैजान सक्छ। कार्यालयमा आलोचना सुन्नु परे पनि त्यसबाट सुधारको बाटो खोज्नुहोला। स्वास्थ्यमा थकान र मानसिक दबाव महसुस भए पनि केही समय विश्राम गर्दा राम्रो हुनेछ। ऋण तथा आर्थिक दायित्व घटाउने योजना बनाउन सक्नुहुनेछ। विरोध गर्ने व्यक्तिसँग अनावश्यक बहस नगर्नुहोला। आफ्नो काममा केन्द्रित हुनुहोला। दैनिक जीवनमा अनुशासन कायम राख्दा धेरै समस्या आफै कम हुँदै जानेछन्। आजको साँझतिर धार्मिक गतिविधिमा मन जानेछ। आज श्रीहरिको स्मरण गर्दै तुलसीमा जल अर्पण गर्नुहोला। कुनै बिरामी अथवा दुखी व्यक्तिको सेवामा सहयोग गर्दा निकै राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। राशिफल बारे जानकारीसँग अब लागौं आजको साइड विशेष गरी यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य सिंह राशिमा, चन्द्रमा पनि सिंह राशिमै रहनेछन्। त्यसैले पूर्व र उत्तर बाहेक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज शुक्रबार परेकाले पश्चिम तर्फको यात्रा गर्दै नगर्नुहोला। आज दक्षिण र पश्चिम तर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभ बेला पारेर यात्राको थालनी गर्न सक्नुहुनेछ। धार्मिक उपायमा अमला सक्खर गुँज अथवा दही खाएर आजको शुभ बेला पारेर यात्राको थालनी गर्दा राम्रो हुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय देवालय एवं देवी देवताका मन्दिरलाई दाहिने पारेर परिक्रमा गरी आजको शुभ बेला पारेर यात्राको थालनी गर्नु भएमा तपाईँलाई यात्रा दोष लाग्ने छैन, यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत बेला अर्थात् शुभ लाभादी बेला बिहानमा 5:46 7:20 चर बेला रहनेछ। बिहानमा 7:20 8:53 लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ। बिहानमा 8:53 10:27 अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रा काम महत्वपूर्ण काम यसअघि गर्न छुटेका र थाती रहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। बिहानमा 10:27 12:00 काली बेला रहनेछ। काली बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म र यात्रा पनि नगर्दा राम्रो हुनेछ। मध्याहमा 12:00 दिनमा 1:34 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्न सक्नुहुनेछ। दिनमा 1:34 3:07 रोग बेला रहनेछ। दिनमा 3:07 4:40 उद्योग बेला रहनेछ भने दिनमा 4:40 साँझमा 6:14 समय फेरि चर बेला रहनेछ। शुभ लाभादी बेलाको रात्रि खोलागौं साँझमा 6:14 7:41 लाभ बेला रहनेछ। साँझमा 7:41 9:07 अमृत बेला रहनेछ। राति 9:07 10:34 काल बेला रहनेछ। राति 10:34 12:00 शुभ बेला रहनेछ। राति 12:00 1:27 रोग बेला रहनेछ। राति 1:27 2:54 उद्योग बेला रहनेछ। राति 2:54 4:20 चर बेला रहनेछ भने राति 4:20 भोलि बिहानमा 5:47 समय फेरि लाभ बेला रहनेछ। यसमा चरभन्दा शुभ शुभभन्दा लाभ बेला राम्रो हुनेछ। लाभ बेला भन्दा अमृत बेला सबैभन्दा राम्रो हुनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काल बेला छल्नुहोला। अब अन्तिममा आजको राहुकाल अर्थात् सबैभन्दा खराब समय बिहानमा 10:30 मध्याहमा 12:00 समय राहुकाल अर्थात् सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा लेनदेन ठूलो लगानी नयाँ निर्णय महत्वपूर्ण कामको छलनी केही पनि नगर्नुहोला।
1: हवस् त सफलतामा राशिफल आजलाई यति नै, भोलि पुनः भेट हुने नै छ। सूचना शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बस्न बच्चा जमिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौ।
5: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
6: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 6 बजेको छ।
7: रेडियो सफलता 103.4 मेगाहर्ज।

नमस्कार, जहाँ संसार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्ज तयार पारेको बिहान 6 बजेको खबर संगालमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य खबरका शीर्षकहरू। आज खुशी औँसी, बुबालाई सम्मान गर्दै मनाइने बुबाको मुख्यालय दिन। मुस्ताङमा जलवायु परिवर्तन सम्मेलनको तयारी अन्तिम चरणमा, 2000 बढी प्रतिनिधि सहभागी हुने। मानवाधिकार रक्षकको सुरक्षाका लागि छुट्टै कानूनमा पर्स्याङ स्थित सन्तानेश्वरको महायज्ञ सकियो, 2,81,00,000 संकलन। प्रदेश लोकसेवा आयोग गण्डकीको 6 वार्षिक प्रतिवेदन प्रदेश सभा समक्ष पेश। ईशान कास्कीको वृत्तित्व कला प्रतियोगितामा 10 सदिच्छा र जोशीला प्रथम। पार्टी एकताका लागि नरम हुन आफू तयार रहेको कांग्रेस सभापति गगन थापाको बनाई। फैसला कारणले नहुँदा नागरिकमा न्यायालय प्रतिको विश्वास, घटेको मन्त्री गौतमको जिकिर। एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज बस्दै। प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा रू 12,43,00,000,000,000 भन्दा बढ़ी। चिनिया राष्ट्रपति सी ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारत जाँदै। र नेपाल एसएससी प्रिमियर कपको फाइनलमा ओमन 87 रनले पराजित। अब सुनौ पूरा समाचार। आज खुशी औँसी अर्थात बुबाको मुख्य दिन। हिन्दू धर्मावलम्बीहरूले आफ्ना बुबालाई मिठो खाना, मिष्ठान्न, नयाँ तथा राम्रा कपड़ा र विभिन्न उपहार दिएर सम्मान गर्दै यो दिन मनाउने गर्छन्। यस दिनलाई बुबा दिवस तथा पितृ दिवसका रूपमा पनि लिइने गर्छ। भाद्र कृष्ण औँसीका दिन पर्ने कुशे औँसीमा जीवित बुबालाई विशेष सम्मान गर्ने तथा दिवंगत बुबाको सम्झनामा श्राद्ध, तर्पण, दान र पुण्य गर्ने धार्मिक परम्परा रहेको छ। बुबा नहुनेले गोकर्ण, विष्णु पादुका तथा अन्य पवित्र तीर्थस्थलमा गई पितृको सम्झनामा श्राद्ध र तर्पण गर्ने गर्दछन्। तीर्थस्थल जान नसक्नेहरूले आफ्नो पुरोहित वा कर्मनिष्ठ ब्राह्मणलाई मार्फत सीधा दान, तर्पण र अन्य धार्मिक कर्म तर्ने चलन समेत रहेको छ। पितृ दिवस भाद्र कृष्ण औँसी अर्थात आम्बाशयमाका दिन मनाइन्छ। धार्मिक मान्यता अनुसार आम्बाशयको अधिपति पितृ हुन्। मानिसले आफ्ना आमा बुबाको सम्झनामा जीवनका सुख दुःख र अन्धकारमय समयमा समेत गर्ने भएकाले अमावस्याका दिन पितृको विशेष स्मरण र सम्मान गर्ने परम्परा बसेको विश्वास गरिन्छ। छोराछोरीलाई आमा बुबाकै प्रति रूप मानिन्छ, त्यसैले माता पिताको आदर र सत्कार गर्नु छोराछोरीले आफ्नो अस्तित्व, विगत र जीवनको आधारलाई सम्मान गर्नु पनि हो। विगतलाई स्मरण गर्दै भविष्यको यात्रामा अघि बढ़ने सन्देशका रूपमा मातृ तथा पितृ दिवसलाई लिने गरिन्छ। यस दिन जीवित आमा बुबालाई छोराछोरीले मिष्ठान्न, नयाँ कपड़ा तथा विभिन्न सामग्री दिएर सम्मान गर्ने चलन रहि आएको छ। दिवंगत भएका आमा बुबाको सम्झनामा गोकर्ण लगायतका तीर्थस्थलमा गई स्नान गर्ने, श्रद्धांजलि स्वरूप तर्पण तथा श्राद्ध गर्ने परम्परा रहेको बताइएको छ। बुबाको मुख हेर्ने चलन वैदिक कालदेखि नै चलिआएको धार्मिक विश्वास रहि आएको छ। यस दिन पितृपक्षको पनि विशेष महत्व रहेको छ। कुशी औँसीलाई गोकर्ण औँसी पनि भन्ने चलन छ। जीवित बुबा भएकाले उहाँको मुख हेरेर सम्मान गर्ने र बुबा दिवंगत भएकाले त्रिवेणी अर्थात दुई नदीको संगम वा अन्य पवित्र तीर्थस्थलमा पुगेर पितृ श्राद्ध गर्ने परम्परा रहेको छ। नेपाली संस्कृतिमा ठूलालाई आदर र सम्मान तथा सारालाई माया र स्नेह गरी परम्परा रहेको छ। त्यही संस्कार अनुसार छोराछोरीलाई जन्म दिने, हुर्काउने र जीवनको बाटो देखाउने बुबाको स्थान विशेष मानिन्छ। बुबाका लागि हरेक दिन महत्वपूर्ण भए पनि उहाँ प्रति कृतज्ञता र सम्मान व्यक्त गर्ने विशेष दिनका रूपमा खुशी औँसीलाई लिइन्छ। धार्मिक मान्यता अनुसार मानिसको भौतिक शरीर नष्ट भए पनि पितृको स्मरण र सम्मान सधैं रहने विश्वास गरिन्छ। त्यसैले जीवित बुबालाई सम्मान गर्ने र दिवंगत पितृको सम्झनामा श्राद्ध, तर्पण तथा दान गर्ने परम्परा नेपाली समाजमा पुस्ताउँदेखि चलिआएको छ। खुशी औँसीमा विशेष रूपमा बुबा र पितृप्रति श्रद्धा, सम्मान र कृतज्ञता व्यक्त गर्ने गरिन्छ। यही भाद्र 30 र 31 गते मुस्ताङमा पर्ने धरपजोङ जलवायु परिवर्तन सम्मेलन 2083 को तयारी अन्तिम चरणमा पुगेको छ। जलवायु परिवर्तनले स्थानीय समुदाय तथा हिमाल पहाड़ र तराई क्षेत्रमा पुर्याएको असरबारे साझा अवधारणा तयार पार्ने उद्देश्यले धरपजोङ गाउँपालिकाले सम्मेलन आयोजना गर्न लागेको हो। हरित गृह ग्यास उत्सर्जनका कारण बढ़दो पृथ्वीको तापक्रम र त्यसबाट नेपालले भोगिरहेको जलवायु संकट क्षति तथा भावी जोखिमबारे सम्मेलनमा गहन छलफल हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकारी भीम कुमार बस्नेतले बताउनुभयो। सम्मेलनमा सहभागी हुन 753 वटा स्थानीय तहलाई पत्रचार गरिएकामा 352 स्थानीय तहबाट लिखित तथा मौखिक रूपमा सहभागी हुने जानकारी प्राप्त भएको उहाँले बताउनुभयो। 70 वटै जिल्लाका
पाल्पाका जिल्ला समन्वय समिति प्रमुख तथा साथै प्रदेशका वन पर्यटन र वातावरण हेर्ने सचिवलाई समेत निमन्त्रणा पठाइएको छ। सम्मेलनमा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा जलवायु र वातावरणका क्षेत्रमा क्रियाशील विभिन्न संघ संस्थाका प्रतिनिधि सहित 2000 भन्दा बढ़ी व्यक्तिको सहभागिता रहने अपेक्षा गरिएको छ। सहभागीको आवास र भोजन व्यवस्थापनका लागि गाउँपालिकाले 100 भन्दा बढ़ी होटल 2 दिनका लागि बुकिङ गरिसकेको जनाएको छ। कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले उद्घाटन गर्ने सम्मेलनमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विशेष आतिथ्यका रूपमा सहभागिता जनाउनुहुनेछ। सम्मेलनमा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र, डब्ल्यूडब्ल्यूएफ, प्राकृतिक संरक्षणका लागि अन्तर्राष्ट्रिय संघ, त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय विपद जोखिम तथा पुनर्निर्माण प्राधिकरण लगायतका विशेषज्ञको सहभागिता रहनेछ। पहिलो दिन उद्घाटन सँगै जलवायु परिवर्तनका विषयमा समूहगत छलफल हुनेछ। जलवायु परिवर्तनले स्थानीय तहमा परेका दोस्रो दिन स्थानीय तह र परेका असर सम्बन्धी फोटो प्रदर्शन तथा स्थानीय कृषि र पशुपालनका 50 भन्दा बढ़ी प्रदर्शनी कक्ष समेत राखिनेछ। दोस्रो दिन स्थानीय तह र विज्ञले प्रस्तुत गरेका अवधारणालाई समेत घरबजोङ गाउँपालिका झरबजोङ जलवायु परिवर्तन सम्बन्धी 2083 को साझा घोषणा पत्र जारी गर्ने गाउँपालिकाले जनाएको छ। पछिल्लो 5 वर्ष यता मुस्ताङमा जलवायु परिवर्तन, कृषि पर्यटन, पशुपालन, धर्म संस्कृति, जैविक विविधता र पर्यावरणमा प्रतिकूल असर पुर्याउँदै आएको छ। रसुवाको भोटेको सीमा, हालै आएको बाढ़ी जस्ता घटनाको सन्दर्भमा समेत विश्व समुदायको ध्यान आकर्षण गर्न सम्मेलन प्रभावकारी हुने अपेक्षा गरिएको छ। पोखरा पाँच पर्स्याङ स्थित सन्तानेश्वर महादेव मन्दिर पुनर्निर्माणका लागि आयोजना गरिएको श्रीमद भागवत महापुराण सप्ताह 11 महायज्ञ सम्पन्न भएको छ। महायज्ञबाट 2,81,00,000 रूपियाँ संकलन भएको अर्थ संयोजक केशव प्रसाद अधिकारीले जानकारी दिनुभयो। दान तथा सहयोग आउने क्रम जारी नै रहेकाले संकलित रकम 3 करोड़ पुग्ने अपेक्षा गरिएको छ। पर्स्याङ बगैंचा पार्क व्यवस्थापन समितिको आयोजनामा भएको महायज्ञमा स्थानीयवासी, भक्तजन, टोल विकास संस्था, आमा समूह तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले उल्लेख्य सहभागिता जनाएका थिए। महायज्ञमा सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान समेत गरिएको थियो। महायज्ञ समापनमा वडाध्यक्ष विष्णुप्रसाद बरालले महायज्ञले वडावासी भित्रको एकता, सहकार र सामाजिक सद्भावलाई थप मजबूत बनाउने बताएका छन्। समितिका अध्यक्ष शिवप्रसाद पराजुले सबैको सहयोग र सहभागिताका कारण धार्मिक अनुष्ठानलाई सफलतापूर्वक सम्पन्न गर्न सकेको बताउनुभयो। समितिका सचिव लक्ष्मण कोइरालाले महायज्ञले धार्मिक तथा सामाजिक भावनालाई एकसाथ जोड्दै स्थानीय स्तरमा एकता, सहकार्य र सहयोगको भावना थप बलियो बनाएको बताउनुभयो। महायज्ञबाट संकलित रकम मुख्यतया सन्तानेश्वर महादेव मन्दिर पुनर्स्थापनामा खर्च गरिनेछ भने केही रकम बाढ़ी पहिरो लगायतका प्राकृतिक विपत्तिबाट प्रभावितलाई सहयोग गरिने प्रचार संयोजक लक्ष्मण बरालले जानकारी दिनुभयो। पुननिर्माणपछि नयाँ मन्दिर महाशिवरात्रिका दिन उद्घाटन गर्ने तयारी गरिएको छ। 4 ढोका र 5 शिवलंगी सहित निर्माण हुने मन्दिरलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। स्थानीय लीलाधर कोइरालाले 92 वर्ष अघि स्थापना गरेको सन्तानेश्वर महादेव मन्दिर सन्तति प्राप्ति, पारिवारिक सुख समृद्धि र कल्याणका लागि श्रद्धाको केन्द्रका रूपमा रहँदै आएको छ। नवनियुक्त उद्योग मन्त्री दीपक कुमार शाहद्वारा पदभार ग्रहण गरिरहनु भएको छ। बिहिबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका मन्त्री शाहले सिन्दरबारस्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन्। निवर्तमान मन्त्री गौरी कुमारी यादवले पदबाट राजीनामा दिएपछि शाह मन्त्रीमा नियुक्ति भएका हुन्। सीके राउतको जनमत पार्टीका उपाध्यक्ष बनेका शाह फागुन 21 निर्वाचनमा अगाडि स्वतन्त्र राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए। जलवायु परिवर्तन सम्बन्धी विभिन्न विषयमा काम गरिराखेका उनी पार्टीभित्र टेक्निकल नेता मध्ये प्रभावशाली मानिन्छन्। प्रधानमन्त्री बालेन्द्र शाह र नेता अमरेश कुमार सिंह निकट रहेका भनिने उनी बालेनकै सक्रियतामा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेको दावी गरिन्छ। शाहले कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीलाई फागुन 21 निर्वाचनमा हराएका थिए। उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसान काशीको आयोजनमा भएको अंग्रेजी तथा नेपाली वक्तित्व कला प्रतियोगितामा प्रतिभा माविका सदिच्छाविक र ग्लोबल कलेजियट स्कूलकी जेसिला अधिकारी प्रथम भएका छन्। पिस्टल माउन्टेन कलेजमा आयोजित प्रतियोगिताको अंग्रेजी वक्तित्व कलातर्फ सदिच्छाविक प्रथम, सबलाइन इंग्लिश सेकेण्डरी स्कूलकी सबनम गुरूङ द्वितीय, पिस्टल एकाडेमीका दर्शन अधिकारी तृतीय, ग्लोबल कलेजियट स्कूलकी आर्य हमाल चौथो भएका छन्। नेपाली वक्तित्व कला प्रतियोगितामा ग्लोबल कलेजियट स्कूलकी जोशीला अधिकारी प्रथम, बारोदय माध्यमिक विद्यालयकी एसी एलिसा भूषाल द्वितीय, प्रतिभा माध्यमिक विद्यालयका दीक्षा पौडेल द्वितीय र अप्स माध्यमिक विद्यालयका शिवप्रसाद सुवेदी चौथो भएका छन्। प्रतियोगितामा कास्कीका विभिन्न विद्यालयबाट 50 विद्यार्थीको सहभागिता रहेको थियो। विद्यार्थीमा रहेका प्रतिभा पहिचान गर्नुका साथै उनीहरूको आत्मविश्वास, अभिव्यक्ति क्षमता र नेतृत्व कौशल विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। हिसान नेपालको सल्लाहकार बाबुराम पन्त विद्यार्थीको व्यक्तित्व विकासका लागि व्यक्तित्व कला महत्वपूर्ण माध्यम भएको बताउनुभयो। हिसान कास्कीका उपाध्यक्ष ढाकाराम कडेलले विद्यार्थीको प्रतिभा
प्रस्फुटनका लागि शैक्षिक संस्थाले पाठ्यक्रमसँगै अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकता दिनुपर्ने बताउनुभयो। कार्यक्रम संयोजक पूरण कुमारले विद्यार्थीको अभिव्यक्ति क्षमता तथा आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो। ईशान कास्कीका अध्यक्षता कार्यक्रमका सभापति दिवाकर जाइसीले विद्यार्थीको समग्र विकासका लागि शिक्षासँगै सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप आवश्यक रहेको बताउनुभयो। प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो। प्रतियोगिताले विद्यार्थीलाई आफ्ना विचार र क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै स्वास्थ्य प्रतिस्पर्धाको वातावरण निर्माण गरेको आयोजकले जनाएको छ। मानवाधिकार रक्षकको संरक्षण र सुरक्षाका लागि गण्डकी प्रदेशमा छुट्टै कानून बनाउन माग गरिएको छ। राष्ट्रिय मानवाधिकार तथा सामाजिक न्याय मञ्च गण्डकी प्रदेशका कास्की जिल्ला समितिको संयुक्त आयोजनामा बिहिबार पोखरामा भएको मानवाधिकार रक्षकहरूको भेलामा सहभागीहरूले यस्तो माग गरेको हुन्। मानवाधिकार संस्कृति निर्माण तथा मानवाधिकार शिक्षाको प्रवर्धन गर्ने उद्देश्यले भेला आयोजना गरेको एलायन्सेस गण्डकी प्रदेशका अध्यक्ष डाक्टर बुद्धिबहादुर थापाले बताउनुभयो। भेलामा इन्सेक गण्डकी प्रदेशका कार्यालय प्रमुख गणेश भण्डारीले पेशागत तथा भौतिक रूपमा असुरक्षित मानवाधिकार

0: आएको उहाँले जानकारी दिनुभयो। एलायन्सका केन्द्रीय सदस्य तथा गण्डकी इन्चार्ज अनन्त कुमार श्रेष्ठले आधारभूत तहसम्म मानवाधिकारको संरक्षण र प्रबन्धनमा काम गरेको बताउनुभयो। कार्यक्रममा विभिन्न मानवाधिकार कर्मी तथा मानव नागरिक समाजका प्रतिनिधिले मानवाधिकार रक्षकको सुरक्षाका लागि प्रभावकारी कानूनी व्यवस्था गर्नुपर्नेमा जोड़ दिएका थिए। गण्डकी प्रदेशका प्रदेश प्रमुख तिलराज भट्ट समक्ष प्रदेश लोकसेवा आयोग गण्डकी प्रदेशको छैटौं वार्षिक प्रतिवेदन पेश गरेको छ। आयोगले वार्षिक आर्थिक वर्ष 2082-83 सम्पादन गरेको काम कार्यवाही समेटिएको उक्त प्रतिवेदन बिहिबार पेश गरिएको हो। आयोगका अध्यक्ष विष्णु प्रसाद भेपालले प्रदेश लोकसेवा आयोग ऐन 2076 दफा 50 बमोजिम प्रदेश प्रमुख भट्ट समक्ष प्रतिवेदन पेश गरेका हुन्। प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख भट्टले सार्वजनिक प्रशासनलाई चुस्त निष्पक्ष जवाफदेही र सक्षम बनाउन आयोगको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। संविधान प्रचलित कानून तथा प्रदेश ऐनले तोकेको बमोजिम आयोगले निष्पक्ष ढंगबाट दायित्वशील निर्वाह गर्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। लोकसेवा आयोग सरकारी सेवामा प्रवेश गर्न चाहने नागरिकको आशा र भरोसाको केन्द्र रहेको भन्दै उहाँले उल्लेख गर्नुभयो। निष्पक्षता र गुणस्तरीयतामा सम्झौता नगरी योग्यता प्रणालीको संरक्षण गर्दै स्वतन्त्र न्यायिकाको रूपमा आफ्नो गरिमा कायम राख्न पनि उहाँले सुझाव दिनुभयो। कार्यक्रममा आयोगका अध्यक्ष नेपालले प्रादेशिक सार्वजनिक प्रशासनका लागि आवश्यक दक्ष र योग्य जनशक्ति छनौटमा आयोग निष्पक्ष भएर लागि परेको बताउनुभयो। कार्यक्रममा आयोगका सदस्य द्वय कल्पना लम्साल र योगेन्द्र रोल्छन, सचिव कृष्ण प्रसाद लम्साल, प्रदेश प्रमुख कार्यालयका सचिव विजय राणा, प्रमुख स्वकीय सचिव रंजन अधिकारी लगायतको सहभागिता रहेको थियो। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरको अवरूद्ध सड़कमा भदौ महिनाभित्रै सवारी साधन चलाउने गरी निर्माण कार्य तीव्र गरिएको छ। भदौ अन्तिम साममा काम सकेर यातायात सहज बनाउने लक्ष्यका साथ सरकारले काम अघि बढ़ाएको हो। प्रधानमन्त्री बालन शाहले भदौ 17 गते प्रतिनिधि सभा सम्बोधनका क्रममा यो जानकारी दिएको थियो। प्रधानमन्त्रीको प्रेस विज्ञप्ति पार्दा हालका अनुसार कृष्णभीरमा पहाड़ कटाएर करिब 250 मिटर नयाँ ट्रयाक बनाउँदैछ। त्यसका लागि 10 मेसिन र 30 कर्मचारी खटाइएको छ। शस्त्र प्रहरी बलले निर्माण क्षेत्रमा फ्लड लाइट जडान गरिदिएको छ, जसका कारण रातको समयमा पनि काम भइरहेको छ। अहिले दैनिक 12 24 घण्टासम्म लगातार निर्माण जारी छ। नयाँ ट्र्याकसँगै पहिरो रोक्नमाथि र तल दुवैतर्फ काम तीव्र गरिएको छ। यो राजमार्गका अन्य 5 ठाउँमा गएको पहिरो पन्छाउने र दुईतर्फ यातायात खुलाउने काम पनि साथसाथै भइरहेको छ। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबरसँग अब एकैछिन विश्रामको पालो।
1: गहना लगाए कि फेरी राखु जस्तो कता बनाएछ?
2: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचादी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
1: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचादी दुकान जान्छु नि।
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
2: सम्पर्क दीप सुन चाँदी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052120 50, 98251 27014।
4: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर, नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ क्रिस्टल भेटनरी सेन्टर। अन्य सेवाहरू,
5: कुकुरको भ्याक्सिनेसन,
4: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर, फोन नम्बर 061-544-737, मोबाइल नम्बर 98560-28744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0615335904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462289।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिंग स्कूल का पुस्तक, खेलकूद साथी स्टेशनरी सामान, फोटो कपी, प्रिंट, बाइंडिंग, रिचार्ज कार्ड, साथी पत्र पत्रिका हामीलाई सम्झनुहो।
4: संपर्क नव विद्या सदन स्टेशनरी, पोखरा 5 0 किलोमीटर, प्रोप्राइटर मिनराज खड़का, फोन नंबर 0165536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेशनरी, 0 किलोमिटर 5, पोखरा।
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबारमा।
2: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460201127।
5: हामी न्यु रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
6: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ, अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
7: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
6: फोक्सोको क्षयरोगीले खोक्दा, हाच्छिउ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिएर हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
7: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
6: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
8: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ बीसीजी खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौ।
9: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
10: एकैछिनको विश्रामपछि खबर संगालमा पुनः स्वागत छ। अब बाँकी समाचार। प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत भएको छ। बिहिबार बसेको मन्त्री परिषद बैठकले संयुक्त राष्ट्रसंघको 81 महासभामा भाग लिन प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको प्रतिनिधिमण्डललाई त्यसतर्फ जान स्वीकृति प्रदान गर्ने निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। जस अनुसार बालेन्द्रले असोज 6-10 गतेसम्म अमेरिकाको भ्रमण गर्नेछन्। यसअघि भदौ 6 गतेको मन्त्री परिषद बैठकले परराष्ट्र मन्त्री शिशिर खनालको नेतृत्वमा राष्ट्रसंघको महासभामा जाने निर्णय भएको थियो, तर भदौ 10 भोटेपछि नदीमा आएको बाढ़ीले रसुवा र नुवाकोटका नदी किनारका बस्ती बगरमा परिणत भएपछि बालेनले आफै गएर बाढ़ीको कारण र जलवायु परिवर्तनको असरबारे विश्व समुदायको ध्यानकर्षण गराई क्षतिपूर्तिको माग गर्न लागेका हुन्। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीलाई नयाँ पुस्ताको नेतृत्वमा अघि बढ़ाउन आवश्यक परे आगामी अधिवेशनबाट आफ्नो नेतृत्व छाड्न तयार रहेको बताउनु भएको छ। उहाँले कांग्रेसभित्रको कमजोर हटाएर फेरि जनताको भरोसा र लोकप्रियता हासिल गर्न आफूले नेतृत्व पनि छाड्न तयार रहेको बताउनुभयो। कांग्रेसका पूर्व उप प्रधानमन्त्री स्वर्गीय गोपालमान श्रेष्ठको 45 पुण्यतिथिकामा बिहिबार स्याङजा आयोजित शोकसभामा बोल्दै उहाँले सभापति थापाले आगामी अधिवेशनबाट पार्टी नयाँ ढंगले जाने बताउनुभयो। कांग्रेस बलियो बनाउन सबै एक ठाउँमा आउनु पर्ने बताउँदै उहाँले पार्टीको महत्व र अहिलेको अवस्थालाई गम्भीरतापूर्वक समीक्षा गर्नुपर्ने धारणा राख्नुभयो। शासकीय अहंकारका कारण पटक पटक व्यवस्था हल्लिने गरेको उल्लेख गर्दै उहाँले गत वर्ष भदौ 23 गतेको जनजी आन्दोलनलाई पनि त्यसैको एउटा प्रारूपका रूपमा व्याख्या गर्नुभयो। मतदाता कुनै पनि पार्टीको स्थायी नहुने बताउँदै सभापति थापाले समर्थक र शुभेच्छुकको संख्या घट्न नदिन कार्यशैली बदल्नुपर्ने बताउनुभयो। चुनाव जित्ने र हार्ने विषयलाई मात्र केन्द्रमा राख्दा कांग्रेससँग समर्थक तथा शुभेच्छुक टारिएको उहाँको टिप्पणी रहेको छ। त्यस्तै पार्टीलाई एक ढिक्का बनाएर लैजानु पर्ने जिम्मेवारीलाई बोझेर सोही अनुसार अगाडि बढ्नका लागि लागि पर्ने बताउनुभयो। देशमा आइपरेको जटिल समयहरूमा कांग्रेस जिम्मेवार भएर समाधान समस्या गर्दै आइरहेको बताउँदै उहाँले नागरिक माझ विश्वास र भरोसा जगाउने बताउनुभयो। स्वर्गीय श्रेष्ठले पार्टीलाई मजबूत बनाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको उहाँको भनाइ थियो। विपदको समयमा सरकारको टिप्पणी गर्न उपयुक्त समय नभएको सभापति थापाको भनाइ छ। शोकसभामा महामन्त्री प्रदीप पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा लगायतका वक्ताहरूले स्वर्गीय श्रेष्ठको पार्टीप्रति खेलेको भूमिकाको चर्चा गर्नुभएको थियो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविधा गौतमले अदालतबाट भएका फैसलाहरूको प्रभावकारी कार्यान्वयनका लागि छुट्टै कानूनी व्यवस्था गरिने बताउनु भएको छ। बिहिबार सिंहदरबारमा बसेको कानून न्याय तथा मानवाधिकार समितिको बैठकमा बोल्दै उहाँले फैसला कार्यान्वयनमा देखिएको समस्या समाधानका लागि छुट्टै कानून र संस्थागत संरचना आवश्यक रहेको बताउनुभयो। उहाँले अदालतमा रहेका मुद्दाको ब्ल्याकलग घटाउनुका साथै फैसला कार्यान्वयनमा देखिएका समस्या अन्त्य गर्न गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो। अदालतबाट फैसला भए पनि त्यसको कार्यान्वयन न्यून दरमा हुनु अस्वाभाविक नभएको भन्दै उहाँले फैसला कार्यान्वयनलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। फैसला कार्यान्वयन प्रभावकारी नहुँदा नागरिकको न्यायप्रतिको विश्वास घट्दै गएको उहाँको भनाइ छ। उहाँले न्यायको हक सुनिश्चित गर्न फैसलाको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताउँदै संघीयता आइसकेको अवस्थामा स्थानीय तहको न्यायिक समितिले गरेको निर्णयको कार्यान्वयनमा समेत ध्यान दिनुपर्ने बताउनुभयो। फैसला कार्यान्वयनका लागि छुट्टै ऐन बनाउनु पर्ने आवश्यकता सरकारले महसुस गरेको बताउँदै उहाँले डिजिटल प्रणालीको प्रयोग गरी फैसलाको कार्यान्वयन अवस्थालाई त्यावधिक गर्ने व्यवस्था गरिने जानकारी दिनुभयो। नेपाली कांग्रेसले साथी प्रदेशमा प्रदेश निर्वाचन संयोजक हटाएको छ। केन्द्रीय निर्वाचन समितिले प्रदेश स्तरमा वरिष्ठ अधिवक्ताहरूलाई प्रदेश निर्वाचन समितिमा संयोजकमा बनाएको हो। कोशीमा दिल्ली बहादुर कार्की, मधेसमा बलराम सुवेदी, बागमतीमा कृष्ण अर्याल, गण्डकीमा जगन्नाथ ढकाल, लुम्बिनीमा दीप कुमार रेग्मी, कर्णालीमा उत्तम आचार्य र सदूरपश्चिममा गंगाराम उपाध्यायलाई खटाइएको संयोजक प्रेमबहादुर खड्काले जानकारी दिनुभयो। कांग्रेसले असोज 3 र 4 वडा अधिवेशन गर्दैछ। केन्द्रीय अधिवेशन असोज 16 19 गतेसम्म काठमाडौँको खुल्ला मञ्चमा हुनेछ। नेकपा एमालेको निर्वाचन समिति तथा पार्टी पुनर्गठन कार्यदलको बैठक शुक्रबार बस्ने भएको छ। एमाले प्रचार प्रसार विभाग प्रमुख निरजात चारेका अनुसार कार्यदलको बैठक शुक्रबार बिहान 11 पार्टी कार्यालय च्यासलमा बस्नेछ। एमाले जेठ 10 पार्टीको वैचारिक राजनीतिक र संगठनात्मक रूपमा एकतावता बनाउन पार्टी सुदृढीकरण तथा रूपान्तरण सहितको पुनर्गठन कार्ययोजना तयार पार्न कार्यदल गठन गरेको थियो। उपाध्यक्ष रामबहादुर थापा बादलका समितिमा गठित कार्यदल 15 छ। महासचिव शंकर पोखरेल कार्यदलको सदस्य सचिव छन्। महासचिव पोखरेलले महिना अघि नै पार्टी उपाध्यक्ष कार्यदल प्रमुख थापालाई प्रतिवेदन बुझाइसकेका छन्। थापाले उक्त प्रतिवेदन पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएका छन्। अध्यक्ष ओली प्रतिवेदन पुनर्लेखन गर्ने पक्षमा रहेको बताइएको छ भने महासचिव पोखरेल र उनी निकट नेताहरू प्रतिवेदन कार्यान्वयन गरेर अघि बढ्नु पर्ने अडानमा रहेका छन्। महासचिव पोखरेलले तयार पारेको प्रतिवेदनमा पछिल्लो विधान अधिवेशनबाट हटाइएको 70 उमेर हद र मुख्य पदमा बाढ़ीमा दुई कार्यकालको व्यवस्था पुनः लागू गर्न प्रस्ताव गरिएको छ। 65 पृष्ठ लामो प्रतिवेदनमा एउटै व्यक्ति लगातार दुई पटक भन्दा बढ़ी एउटै कार्यकारी भवनमा रहन नपाउने व्यवस्था गर्नुपर्ने उल्लेख छ। त्यस्तै दुई पटक भन्दा बढ़ी प्रधानमन्त्री मन्त्री र सांसद हुन नपाउने व्यवस्था गरी अवसरको नियोजित वितरण गर्नुपर्ने प्रस्ताव पनि प्रतिवेदनमा गरिएको छ। आर्थिक समाचार। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल रू 12,43,10,041 मौजात छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार हिजो बिहानसम्मको विवरण अनुसार बिहान 9 ब्याङ्कमा 9,14,49,98,503 मौजात छ। त्यस्तै कोषमा 2 ब्याङ्कमा रहेका डलर खातामा 2,16,37,691 अमेरिकी डलर जम्मा भएको छ। नेपाली रूपया र अमेरिकी डलरको मौजात जोड्दा कोषको कुल उपलब्ध रकम रू 12,43,33,10,041 पुगेको कार्यालयले जनाएको छ। विवरण अनुसार भदौ 25 गते मात्रै नेपाली तर्फ रू 17,25,69,675 र अमेरिकी डलर तर्फ 2,74,062 डलर थप संकलन भएको छ। रात कोषबाट केही दिन अघि रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट पीड़ितलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत रू 1,00,00,000 निकासा गरिएको थियो। विदेशको समाचार। चिनिया राष्ट्रपति शी जिनपिङ सेप्टेम्बर 12 र 13 मा भारतको नयाँ दिल्लीमा हुने 18 ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुने भएका छन्। चिनिया विदेश मन्त्रालयका प्रवक्ताले बिहिबार राष्ट्रपति शी ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली जाने घोषणा गरेका हुन्। गत दुई दशकमा ब्रिक्स उदीयमान बजार र विकासशील राष्ट्रबीचको सहयोगको प्रमुख मञ्चका रूपमा विकास हुँदै आएको छ। विश्व मामिलामा समेत यसको भूमिका निरन्तर विस्तार हुँदै गएको बताइएको छ। चीनले आफूलाई ब्रिक्सको दृढ समर्थक र सक्रिय सहभागीका रूपमा प्रस्तुत गर्दै आएको छ। उसले खुल्लापन, समावेशिता तथा सबैको हित र सहयोगको ब्रिक्स भावना अनुसार साझेदार राष्ट्रहरूसँग सहकार्य गर्दै साझा विकासलाई अगाडि बढ़ाइरहेको जनाएको छ। आगामी शिखर सम्मेलनमा राष्ट्रपति शीले अन्य सदस्य राष्ट्रका नेताहरू ब्रिक्स सहयोगको उच्च गुणस्तरीय विकासका लागि नयाँ मार्गसूची तयार पार्ने विषयमा छलफल गर्नेछन्। सम्मेलनका क्रममा उनले विभिन्न राष्ट्रका नेतासँग द्विपक्षीय वार्ता समेत गर्ने कार्यक्रम रहेको छ। ग्लोबल साउथको सामूहिक शक्ति एकत्रित गर्दै विश्वमा देखिएको गहिरो परिवर्तन र चुनौतीबीच स्थिरता तथा सकारात्मक गति प्रदान गर्ने ब्रिक्सले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। आयोजकले सम्मेलन सफल हुने विश्वास व्यक्त गरेको छ। अब खेलकुदको समाचार। नेपाल मलेसियामा जारी एसएससी प्रिमियर कप 2026 को फाइनल प्रवेश गरेको छ। हिजो भएको सेमिफाइनलमा ओमानलाई 87 रनले पराजित गर्दै नेपाल आपादी नजिक पुगेको हो। टस हारेर पहिले ब्याटिङ गरेको नेपाल 45 ओभर 4 बलमा 147 रनमा सेमेटिएको थियो। 36 रनमै 4 विकेट गुमाएको नेपालका लागि उपकप्तान दिपेन्द्र सिंह ऐरी र बसर अहमदकोले 5 विकेटका लागि 93 रनको साझेदारी गर्दै टोलीलाई सम्मानजनक एक फलसम्म पुर्याएका थिए। एरीले 76 बलमा 51 र अहमदले 88 बलमा 47 रन बनाए। देव खनालले 13 र आसिफ शेखले 11 रन जोडे। ओमानको हसैन शाह, जय विराम ओडेदार र मोहम्मद इमरानले समान दुई विकेट लिए। 148 रनको लक्ष्य पछ्याएको ओमान 28 ओभर 1 बलमा 60 रनमा समेटियो। जितेन्द्र सिंहले 25 र जितेन रामानन्दीले 13 रन बनाए पनि अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। ओमानलाई सस्तैमा समेट्न कप्तान सन्दीप लामिछाने र उपकप्तान दिपेन्द्र सिंह ऐरीले सम्मान 3 तथा रोहित कुमार पौडेल र ललित राजवंशीले समान दुई विकेट लिए। समविजेता बन्दै सेमिफाइनल पुगेको नेपालले उपाधिका लागि युएईसँग प्रतिस्पर्धा गर्नेछ। अर्को सेमिफाइनलमा युएई हङकङलाई 7 विकेटले पराजित गरेको थियो। फाइनल खेल शनिबार बिहान 7:15 बजे शुरू हुनेछ। कास्की जिल्ला भलिबल संघको अध्यक्षमा बुद्ध सिंह चयन भएका छन्। संघको बिहिबार पोखरामा सम्पन्न 26 औं साधारण सभा तथा 7 औं अधिवेशनले आगामी कार्यकालका लागि सिंहलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो। संघको प्रथम उपाध्यक्षमा सञ्जीव ऋषि, उपाध्यक्षमा अनिल गुरूङ, सह महासचिवमा टंक पौडेल र कोषाध्यक्षमा सुन्दर श्रेष्ठ निर्विरोध निर्वाचित भए। त्यसै सदस्यहरूमा प्रमिला अधिकारी, लक्ष्मी गुरूङ, बलराम तिमिसेना, सुबिन गुरूङ, सोबिन उत्तमलाल श्रेष्ठ रूपा गाउँपालिका र योगेन्द्र गुरूङ माथि गाउँपालिका चयन भए। साधारण सभाले केन्द्रीय प्रतिनिधिमा सदस्य बुद्ध सिंह र पर्यवेक्षकका रूपमा महासचिव टंकराज पौडेल र शरण कुमार प्रधान र बलराम तिमिसेनालाई प्रदेश प्रतिनिधिका रूपमा चयन गरेका थिए। कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपाल भलिबल संघका केन्द्रीय सल्लाहकार नारायण प्रसाद शर्माले खेलाड़ी उत्पादनमा ध्यान दिन जिल्ला संघलाई सुझाव दिए। कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरूङले खेलकुदका गतिविधि बढ़ाउन संघलाई आग्रह गरे। नेपाल भलिबल संघका वरिष्ठ उपाध्यक्ष एम बहादुर गुरूङले कास्की जिल्ला भलिबल संघलाई आफ्नो नियमित सेड्यूल बनाएर प्रतियोगिता लगायतका प्रतिनिधि नियमित गर्न आग्रह गरे। संघका निवर्तमान अध्यक्ष विष्णु गुरूङले संघको नयाँ नेतृत्वलाई आफूले सक्दो सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन्। अब एउटा मौसम सम्बन्धी जानकारी। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यूनचापीय रेखा सर्दै स्थानकै आसपासमा रहेको छ, जसको प्रभावले देशभर साधारणतया बादल लागेको छ। कर्णाली प्रदेशका केही स्थानमा, कोशी बागमती लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा मधेस कर्णकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा चट्याङ सहित मध्यमसम्मको वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका केही स्थानमा चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। मध्य प्रदेश तथा कोशी प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा तथा सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा चट्याङ सहित मध्यमसम्मको वर्षा रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी तथा तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मध्य प्रदेश तथा कोशी र लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ। आज राति देशभर साँझ बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा चट्याङसित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका थोरै स्थानमा चट्याङसित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। मध्य प्रदेश तथा कोशी प्रदेशका तराई भूभागका केही स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशको पहाड़ी भूभागका साथै लुम्बिनी प्रदेशका तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको समय सम्भावना रहेको महाशाखाले जनाएको छ। यिनै खबरसँगै हामी बिहान छ बजेको खबरसँग आलोको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। आज खुशी औसी बुबाको सम्मानका साथ बुबाको मुखेरी मनाइदिए। मुस्ताङमा जलवायु परिवर्तन सम्मेलनको तयारी अन्तिम चरणमा, 2000 बढी प्रतिनिधि सहभागी हुने। मानवाधिकार रक्षकको सुरक्षाका लागि छुट्टै कार्यक्रम। वर्षाङ स्थित सन्तानेश्वरको मायाकी सकियो, 2,81,00,000 संकलन। प्रदेश लोकसेवा आयोग गण्डकीको छैटौं वार्षिक प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेश। ईशान काशीको वक्तृत्व र प्रतियोगितामा सदिच्छा र जोशीलाई वर्षा। पार्टी एकताका लागि नरम हुन आफू तयार रहेको कांग्रेस सभापति गगन कुमार थापाको बनाए। पैसाला कार्यान्वयन नहुँदा नागरिकमा न्यायालय प्रतिको विश्वास घटेको मन्त्री गौतमको जिकिर। एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज बस्ने। प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा रू 12,43,00,000,000 भन्दा बढी। चिनिया राष्ट्रपति सी जिनपिङ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारत जाँदै। र नेपाल प्रिमियर कपको फाइनलमा ओमन 87 रनले पराजित। रेडियो सफलताले तयार पारेको बिहान 6 बजेको खबर सङ्ग्रहको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइन www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेसन डाउनलोड गरेर संसार भर सुन्न सक्नुहुनेछ। हाम्रो प्रसंसार लेख्न अहिले 9 बजे खबर सङ्ग्रह आउनेछ। हामी सफलताको पाइलामा केही बेर सुन्न सक्नुहुन्छ। विभिन्न गीत सङ्गीत र रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।
5: सुन्न मन लायो।
6: हेर न साङ्लो बोरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
7: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बोरो। जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
8: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
9: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17, बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847-28575, 9807-15947, 9857-32575।
10: हेलो,
11: हजुर सन्चै, कस्तो छ हजुरलाई?
12: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
10: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
12: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
10: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
13: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
10: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
13: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने। तपाईँ हाम्रो विश्वास जित्न सफल।
10: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दर मार्ग, चुक्लाढुङ्गा, UFO र ट्री कम्प्लेक्स को बीचमा।
13: फोन नम्बर 061-585-9015।
14: होइन ए बुढा, बिहान बिहान कहाँ हिँड्न लगाऊ?
15: घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल, ढोका अझल गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन?
14: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँको त केही चिन्तै हुँदैन।
16: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
17: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
18: सम्पर्क समीक्षा कास्ट उद्योग, प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5, पर्स्याङ चौक। फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय, सिर्जना चौक 8, पोखरा। फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग, पर्स्याङ 5, पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।
14: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
19: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइरहेको छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
14: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले
19: ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नुपर्छ के भाउजू।
17: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98565394।
5: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
20: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
21: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
20: अनि कहाँ छ छोरा यो पसल?
21: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
20: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
21: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानि जाउँ।
20: पोखरा 2 बिन्दवासिनी बस पार्क,
21: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
20: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
21: मोबाइल नम्बर 98460-59581,
20: 98165-15475।
22: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल्स र पीटीई का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462289।
2: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डीक्राफ्ट उद्योग,
3: रेनबो ह्यान्डीक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौ। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौ र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौ।
2: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
3: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
2: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
3: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
2: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560257900।
4: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
5: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
4: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
5: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
4: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 0161520179।

0: मनको ढोका डगडगाउने कार्यक्रम, जीवनमा खुशी ल्याउने कार्यक्रम, कार्यक्रम
1: उमंग
0: गुरु प्रेमराज जीको ज्ञान अनि सन्देश सँगै
2: ज्ञानी कामे गुरु।
0: अब आइतबार देखि शुक्रबार सम्म बिहान 7 बजे सुन्न नभुल्नुहोला रेडियो सफलता 103.4 मेगाहर्जमा कार्यक्रम उमंग सुन्न नभुल्नुहोला।

0: अब जब नाच लेते हो, थोड़ा सा गा लेते हो, थोड़ा सा देख लेते हो, थोड़ा सा सोच लेते हो, तो समझते हो कि तुम मट्टी के पुतले नहीं हो, तुम बहुत पहुंचे हुए कोई हो। यही हमारा जन्म हुआ, यही हमको अपना शरीर छोड़ना है, यहां इसी धरती पे।
1: Hear yourself, स्वयं को आवाज ना सुन लो।
2: आज जसले आफूलाई बुवा मान्नुहुन्छ, एउटा समय थियो कि उहाँ बुवा हुनुहुन्थेन। जब एक वर्षको हुनुहुन्थ्यो, दुई वर्षको हुनुहुन्थ्यो, तीन वर्षको हुनुहुन्थ्यो, चार वर्षको हुनुहुन्थ्यो, बुवा कसरी हुन सक्नुहुन्छ? तर यसको मतलब यो होइन कि तपाईँ जीवित हुनुहुन्थेन। जीवित हुनुहुन्थ्यो, सोच्नुहुन्थ्यो, अनुभव गर्नुहुन्थ्यो र हिँड्दा हिँड्दै हिँड्दा हिँड्दै हिँड्दा हिँड्दै हिँड्दा हिँड्दै जिन्दगीमा साराका सारा जुन नाताहरू छन् परिवर्तन हुन्छन्। यहाँसम्म कि यो जुन शरीर छ यो पनि एउटै रहँदैन। बिस्तारै बिस्तारै बिस्तारै बिस्तारै बिस्तारै बिस्तारै यसमा पनि परिवर्तन भइरहन्छ। तर तपाईँ भित्र एउटा क्षमता छ, एउटा चीज छ जसमा कहिले पनि परिवर्तन हुँदैन, जुन बदलिँदैन, र त्यो हो त्यस वास्तविक आनन्दलाई अनुभव गर्ने क्षमता। त्यो कहिले पनि बदलिने छैन। म जुन चीजको चर्चा गरिरहेको छु त्यो अत्यन्त स्पष्ट कुरा छ, जटिल होइन, जटिल होइन। एउटा प्रविधि छ जुन निकै लामो समयदेखि छ र बदलिएको छैन। सबै थोक बदलिरहेको छ। जस्तै जस्तै प्रोसेसरहरू कम्प्युटरमा धेरै धेरै शक्तिशाली भइरहेका छन्, मेमोरी सस्तो भइरहेको छ, ड्राइभ चिप आइरहेको छ, त्यसरी नै सारा चीजहरू बदलिरहेका छन्। तर एउटा चीज छ जुन कहिले पनि बदलिएको छैन र कहिले पनि बदलिने छैन। म त्यस चीजको चर्चा गर्दछु। स्पष्ट के छ? स्पष्ट कुरा त के छ भने कि प्यासीलाई पानीको आवश्यकता छ, भोकोलाई भोजनको जरूरत छ, यो त तपाईँलाई थाहा छ नि। त यदि कतै जानुहोस्, हरेक चीजको प्रबन्ध होस्, मानिस विवाहमा जान्छन् जसै भित्र आउँछन्, जसलाई तिर्खा लागेको छ उसलाई पानी चाहिन्छ, जसलाई भोक लागेको छ उसलाई खाना चाहिन्छ, जो थाकेको छ त्यसलाई आराम चाहिन्छ। त कोही बस्नेछन्, कोही पानीको खोजीमा जानेछन्, कोही खानाको खोजीमा जानेछन्। यदि म तपाईसँग भनु कि तपाईँलाई पनि एउटा प्यास लागेको छ तर तपाईँले आफ्नो प्यासलाई बुझ्नुहुन्न, तपाईँलाई पनि प्यास लागेको छ, तर तपाईँले आफ्नो प्यासलाई बुझ्न सक्नुहुन्न, तपाईँ भन्नुहुनेछ कि यस्तो हुन सक्दैन। यदि मलाई प्यास लागेको छ भने मलाई त थाहा हुन्छ, तर मानिसलाई यस्तै हुन्छ कि मानिसले जुन कुरा सरल छ, स्पष्ट छ, प्रत्यक्ष छ, त्यसलाई बिर्सिन्छ। आदिम कालदेखि यो प्रश्न सोधिँदैछ कि म को हुँ, यहाँ किन आएको छु, मेरो जिन्दगीको उद्देश्य के हो। कसैले भन्यो, मानिस मानवता हराइरहेको छ, मानवता हराइसक्यो, तैपनि मानिसले आफूलाई मानिस बनाउनमा लागिरहेको छ, तर मानवता बिना मानिस कसरी बन्न सक्छ। जबसम्म उसले बुझ्दैन कि उसको हृदयको प्यास के हो, तबसम्म अगाडि कसरी बढ्न सक्छ। हजुर, तपाईँले माग्न त सिक्नुभयो, भगवानसँग माग्नुहुन्छ, माग्न त सिक्नुभयो, तर जुन पहिले नै उनले दिएका छन् के त्यसको उपयोग गर्न आउँछ कि आउँदैन, के त्यसलाई अपनाउन आउँछ कि आउँदैन। जुन भगवानले पहिले नै आशीर्वाद दिएका छन् के त्यसलाई स्वीकार गर्न आउँछ कि आउँदैन। यदि आउँदैन भने यो तपाईँको सबभन्दा ठूलो कमजोरी हो। यदि त्यस आशीर्वादलाई चिन्नुहुन्न, यदि तपाईँलाई आशीर्वाद प्राप्त भइहाले पनि कसरी थाहा पाउनुहुन्छ के आशीर्वाद दिइएको छ।

शांति तथा मानवीय हित का कार्यमा आत्मज्ञान प्रचार संघ। आत्मज्ञान प्रचार संघ शांति को संदेश नेपाल भर प्रचार गरी हरेक मानिसलाई आन्तरिक शान्ति अनुभूति गर्न सहयोग गर्ने उद्देश्यले स्थापित मुनाफा आर्जन नगर्ने एक सामाजिक संस्था हो। यो संस्था विधिवत रूपले विक्रम सम्बत 2041 सालमा नेपाल सरकारमा दर्ता भई निरन्तर रूपमा कार्य गर्दै आइरहेको छ। यो संस्थाले आफ्नो उद्देश्य प्राप्तिका लागि विभिन्न कार्यक्रमहरू गर्ने गरेको छ। यसका साथै प्राकृतिक प्रकोपबाट प्रभावित व्यक्तिहरूका लागि राहत सामग्रीहरू समेत वितरण गर्ने गरेको छ। यस संस्थाको नेपाल भरि 500 भन्दा बढी शाखाहरू छन्। यसले अन्तर्राष्ट्रिय शान्ति दूत श्री प्रेम रावज्यूको शान्तिको सन्देशलाई जनमानससम्म पुर्याउने र प्रेम रावज्यूलाई बेला बेलामा नेपालमा आमन्त्रित गरी विशाल कार्यक्रमहरू समेत आयोजना गर्ने गर्दछ। अब कुरा गरौं आत्मज्ञान प्रचार संघले गरेका केही मानवीय र सामाजिक कार्यहरूको। यो संस्थाले शुरूआतका दिनदेखि नै मानवीय सहायताका कार्यहरू गर्दै आएको थियो। यस्ता मानवीय हितका कार्यहरू गर्ने क्रममा 2072 सालको भूकम्पको समयदेखि यो निकै नै सक्रिय भएर अगाडि आयो। उक्त भूकम्पको समयमा शुरूमा करिब 3000 व्यक्तिहरूका लागि र पछि लगभग 2 महिनासम्म आत्मज्ञान प्रचार संघ केन्द्रीय कार्यालयले लगभग प्रत्येक दिन 1500 भन्दा बढी मानिसहरूलाई स्वच्छ र तातो भोजन गराई प्रेरणा दिई बसोबासको समेत व्यवस्था गर्यो। यसका विभिन्न शाखाहरूबाट पनि यो कार्य भइरह्यो र यसले विभिन्न दुर्गम गाउँमा पुगेर पनि मानिसहरूलाई मदत गर्यो। समय समयमा भइरहने प्राकृतिक प्रकोपहरू जस्तै आग लागि, बाढ़ी पहिरो, शीत लहर आदिमा आवश्यक सहयोग गर्दै आइरहेको छ। हालैको COVID-19 महामारीको समयमा पनि संस्थाले अत्यन्तै सुरक्षित तरिकाले मानिसहरूलाई भोजनका लागि आवश्यक खाद्यान्न प्याकेटहरू उपलब्ध गरायो भने स्वास्थ्य सुरक्षाका लागि पनि थुप्रै त्यस्ता सामग्रीहरू उपलब्ध गराएर सहयोग गर्यो। त्यसै गरी बागमती सरसफाई, टोल सरसफाई, वृक्षारोपण गरेर समाजमा परिवर्तन ल्याउने थुप्रै थुप्रै सामाजिक तथा मानवीय कार्य गर्दै आएको छ। संसार भरि नै प्रभावकारी

0: ओहो भाउजू ग्यास त साह्रै गनाएछ, रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्, झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइरहेको छ, रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त, हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ, अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ, यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 9855335394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखराक महानगरपालिका 32 गगन गौडा।
4: हेलो,
5: हजुर
4: सन्चै, कस्तो छ हजुरलाई?
5: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
4: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर रुरल ट्रेनिङ बारे सुन्छु नि।
5: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
6: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
7: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
6: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
8: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
7: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटिभिजीद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दरमार्ग चुक्लाढुङ्गा, UFO र श्री कम्प्लेक्सको बीचमा।
7: फोन नम्बर 061-587-915।
6: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान, साथै PRP, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
9: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दोल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
6: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
9: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
6: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 9850-28104।
9: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर। स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर, आउनुहोस्, कक्षा 12 को एग्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा छ, उचित परामर्श भइरहेको छ, डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने, कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन, साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ, ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको 2 तला, फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।
10: आयो है मासु ताजा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट सप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793 97569 50960। दोस्ती टू मिट
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171487488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
4: मठ मन्दिर
5: गुरुकुल
4: चैत्य गुम्बा
5: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
4: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
5: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा 6 बैदाम।
6: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
7: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
6: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
7: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
6: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
7: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
6: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560275900।
8: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
9: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
8: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
9: सम्पर्क नव विद्या सदन स्टेसनरी पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165356551। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
10: श्री कृष्ण गोविंद हरे मुरारी, हे नाथ नारायण वासुदेव।
11: होइन, न अगाडि मूर्ति छ न त केही पूजाको सामग्री छ, त्यसै के को श्रीकृष्ण श्रीकृष्ण भनिरहेको नि।
12: अब राम्रा राम्रा देवताको मूर्ति पाउने त ठाउँ छैन, अनि यसै नभनेर के गर्नु त?
11: नेपाल आर्ट्स एन्ड मूर्ति कलामा जानु न, यसरी बोर बनाउनै पर्दैन नि।
13: हजुर आफ्नै अर्डर बमोजिम विभिन्न देवी देवताको मूर्ति नागको मूर्ति बसाहा शालिक मन्दिरको गजुर लगायतका आकर्षक तथा कलात्मक मूर्ति होलसेल तथा खुद्रा मूल्यमा आवश्यक परे हामीलाई सम्झनुहोस्। सम्पर्क नेपाल आर्ट्स मूर्ति केन्द्र पोखरा दुई नालामुख कलाकार बाबुराम बस्ताकोटी सम्पर्क नम्बर 9861775694 9891924
14: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिब्बेढुङ्गा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुवर सम्पर्क 9811762983 9855625855 सम्झनुहोस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार।
15: आफ्ना बाबु नानीलाई विद्यालय छुट्टीको यो समयको सदुपयोग गर्दै उद्घोषण तथा नेतृत्व विकास तालिममा सहभागी गराओ। सामाजिक परिवेशमा घुलमिल हुन सक्ने बनाओ। अब विद्यालय विधाको सदुपयोग रेडियो सफलता सफलता मीडिया प्रालीमा विद्यार्थीहरूका लागि उद्घोषण कला भाषण कला व्यक्तित्व र नेतृत्व विकास तालिम साथी एसी दिएर बस्नुभएका विद्यार्थीहरूको लागि रेडियो प्रस्तुता टेलिभिजन प्रस्तुता आरजे विजे साथी आम संचार र पत्रकारिता विषयमा तालिम सञ्चालन भइरहेको छ। आजै सम्पर्क गरी आफ्नो सिट सुरक्षित राख्नुहोस्। साथै विभिन्न आमा समूह युवा क्लब र संघ संस्थामा आबद्ध व्यक्तित्वहरूका लागि विशेष प्याकेजमा प्रशिक्षण गराइन्छ। ग्रुपमा आउनेको लागि विशेष छुटको व्यवस्था साथै यहाँकै गाउँ ठाउँमा आएर पनि तालिम प्रदान गरिन्छ। सम्पर्क सफलता मिडिया प्राइभेट लिमिटेड पोखरा 7 मासपार रेडियो सफलता 103.4 मेगाहर्ज सम्पर्क नम्बर 0164529662 9860085 9807045 सम्झनुहोस् है अब तपाईँको नेतृत्व व्यक्तित्व र बोल्ने कलाको विकास रेडियो सफलतामा।
16: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर आउनुहोस्। कक्षा 12 इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता। जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड पोखरा 4 सिद्धार्थ चोक बिजु नेस्ट बिल्डिङको दोस्रो तला फोन नम्बर 0161571430 9855803443 सम्झनुहोस् है स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड पोखरा 4 सिद्धार्थ चोक।
17: मेरी आमै नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल ढोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
18: हो बुढा। हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियौ। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
19: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
20: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
21: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्साङ चौक फोन नम्बर 0161-541-984 उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 0161-525-904 स्टील आल्मुनियम मेटल उद्योग पर्साङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: समय सापेक्ष प्रसंग, फरक दिन फरक विषय, समय सन्दर्भ, हरेक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्जमा समय सन्दर्भ।
3: समय सान्दर्भिक विषय वस्तु माथिको अन्तर संवाद कार्यक्रम समय सन्दर्भ। सामाजिक
4: समाजमा साँच्चै जाने एउटा सद्भाव अमन चयन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्वहरूको शान्ति समितिको रहेको हुन्छ।
5: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्।
6: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्।
3: आर्थिक
7: सहल पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घाटा नाफा ठिकै छ।
8: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित समयजी ढङ्ग लानुपर्छ भन्ने कुरा आउँछ।
3: राजनैतिक
9: नेपालको राजनीतिक अवस्था हिजो आएको होरी र पानी जस्तो छ।
10: मदन भण्डारी भाइ साँच्चै अन्य नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाइराख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छौँ।
3: मानव अधिकार र पत्रकारिता
9: जति चाहिँ हामीले आशातीत रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ।
11: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ।
3: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्जमा कार्यक्रम समय सन्दर्भ।

0: कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ। हरेक दिन बिहान 7:30 बजेदेखि कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौ। आज खुसी औंसी बुवाको मुख हेर्ने दिन, त्यो सँगसँगै घर घरमा कुस पनि भित्राइँदैछ। आज हामी खुसी औंसी र त्यो सँगै फेरि तीज पनि नेपाली नारीहरूको महान पर्व हरितालिका तीज पनि नजिकिरहेको छ। तर विगतका वर्षहरू जस्तो रमझम अलिक कम छ यो वर्ष, तर पनि हामी तीजे भाका, पुराना तीजे भाका पनि जोड्ने कोसिस गर्नेछौ। हामीसँग आज व्यक्तित्वहरू हुनुहुन्छ, एउटै घरका बुबा छोरी हुनुहुन्छ, गीतान्जली साहित्य परिवारका उपाध्यक्ष हुनुहुन्छ मुक्तक मणि तथा पूर्व प्रधान अध्यापक शंकर गेवाली र उहाँको छोरी हुनुहुन्छ भद्रकाली माविका शिक्षिका हुनुहुन्छ सुषमा गेवाली। सुषमा गेवालीसँग योभन्दा अगाडि हामीले शिक्षण चाहिँ गर्ने तरिका उहाँको अलिकति फरक खालको खेल्दै सिकाउँदै गर्नुहुन्थ्यो त्यो विषयमा कुराकानी गर्थ्यौं। चित्रको माध्यमबाट एकदमै सजिलो तरिकाले विद्यार्थीले कसरी सिक्न सक्छन् भनेर उहाँको सोसियल मिडियामा फेसबुकमा गएर तपाईँहरूले हेर्न पनि सक्नुहुन्छ त्यो विषयमा गर्थ्यौं भने, आज चाहिँ एकदमै फरक तरिकाको चाहिँ हामी गर्दैछौ किनभने उहाँका दुईवटा तीजे भाकाका गीतहरू बजारमा आएका छन् र सोसियल मिडियामा एउटा हुन्छ नि हामीले चाहिँ त्यो खुसी र आनन्द कति बेला प्राप्त गर्छौं भनेर खोजिरहेका हुन्छौं, तर एकदमै सानो सानो कुरामा खुसी छ, खुसी दिन सक्छौं लिन सक्छौं, तर ती कुराहरू चाहिँ बिर्सिरहेका हुन्छौं। उहाँहरूको फेसबुकमा चाहिँ स्टाटसहरू हेरिरहँदाखेरि बाबा छोरी भेट्नुहुँदा पारिवारिक त्यो रमझमहरू हेर्दा एकदम रमाइलो रमाइलो गरिरहेको देखिरहेको हुन्छ। आज हामी यिनै विषयमा चाहिँ छलफल गर्नेछौँ। यहाँहरू दुवैजनालाई कार्यक्रममा हार्दिक स्वागत छ।
1: धन्यवाद, नमस्कार।
0: हजुर, सबैभन्दा पहिला म हाम्रो शंकर केवाली सरतर्फी जान्छु। यो खुसी औँसीलाई चाहिँ हामीले किन विशेष पर्वका रूपमा मनाउँदै आएका छौँ, यसको महत्व चाहिँ के छ?
1: खुसी औँसी अथवा बाबाको मुख हेर्ने औँसी, यो तपाईँ हाम्रा बाबाका मात्रै होइन, यो सारा संसारका बाबाहरूको आज सम्मान गर्ने दिन हो। हुन त बाबा सधैँ सम्मानित हुनुहुन्छ, तापनि आज एउटा विशेष दिन राखेर फुर्सदमा बालाई सम्झिने, आमाका बारेका त धेरै चाडपर्वहरू नै छन्, बाको बाबा पनि मुख्य हो। जसरी आमा आमाका बारेमा गीतहरू धेरै लेखिए, कथाहरू धेरै भनिए, बाका बारेमा किन नहुने, बाका बारेमा पनि हुनुपर्छ भन्ने किसिमले यो बा औँसीको चलन चल्दै आएको छ र अहिले हाम्रो नेपालमा यो दिनलाई भव्य रूपमा मनाउने चलन छ। मिठो खाने, भेट्ने, बलाकुसारी गर्ने, जीवित हुनेले प्रत्यक्ष दर्शन गर्ने, निर्जीव हुने के अरे दिवंगत भइसकेकाहरूलाई पनि शब्दद्वारा सम्मान गर्ने चलन छ। र मैले पनि एउटा मुक्तकद्वारा पहिला बुवा बुवालाई स्वर्गीय पिता ओमनाथजीलाई एउटा अर्पण गर्छु। जे जस्तो अवस्थामा रहे तापनि, जे जस्तो अवस्थामा रहे तापनि, हामीलाई छोडेर पर गए तापनि, जे जस्तो अवस्थामा रहे तापनि, हामीलाई छोडेर पर गए तापनि, सदैव आशीर्वाद रहिरहोस् हामीमा, सदैव आशीर्वाद रहिरहोस् हामीमा, भौतिक रूपले यता नभए तापनि, भौतिक रूपले यता नभए तापनि।
0: सम्झिनु भयो होइन, एउटा छोडेर गइसक्नुभएको धेरै धेरै धन्यवाद छ। म फेरि पनि आउँछु सुषमाजी, आजको दिनलाई चाहिँ सँगै हुनुहुन्छ होइन, कस्तो लागिरहेको छ?
2: एकदम खुसी। यो संयुक्त अब हजुरले अस्ति अस्ति पनि बोलाउनु भएको थियो नि त, अस्ति अस्ति नजुट्नको नमिल्नको कारण सायद आज यसरी खुसी औँसीको दिन भेट्न लेखेको रहेछ। अब प्रत्यक्ष रूपमा यो त अब सधैँभरि सम्झना हुन्छ दिदी, किन भन्दाखेरि अब बाबा र छोरी भएर यसरी बुवाको मुख हेर्ने दिनमा सँगै यसरी हामी रेडियोमा आएर यसरी बोल्न पाइयो होइन, संवाद गर्न पाइएको छ, यसको लागि चाहिँ म यो समय जुटाइदिनु भएको म हजुरलाई फेरि पनि धन्यवाद दिन चाहन्छु। अनि अर्को कुरा चाहिँ आज एकचोटि म आमा उसीकै आसपासतिर रहेछु यहाँ, किनकि आमा कविता भनेको याद आयो क्या, सम्पूर्ण आमाहरूलाई भनेको बल्ल याद आयो। अब हाम्रो अस्ति जुन यो पारी पहिरोमा कति बुवाहरू पर्नु भएको छ, कतिजना बच्चाहरूको कतिजनाको बाबाहरू हुनुहुन्न है, अब उहाँहरूको अगाडि हामीले चाहिँ अब बाबा औँसीको शुभकामना भन्दै गर्दा पनि यो एकदम मन कस्तो कस्तो लाग्छ कि त्यता त्यस्तो पाटो सोच्न गइयो भने त तर नर्मल्ली अहिले हेर्दाखेरि चाहिँ अब आज आफ्नो बाबाहरू जो हुनुहुन्छ उहाँहरूलाई चाहिँ अब हल्का एउटा सन्देशहरू दिउँ भनेर मैले आज चाहिँ बिहान डेडीहरूलाई मेरो चाहिँ खासमा चारवटा बुवाहरू हुनुहुन्छ
0: हजुर
2: ठुलो बुवा चाहिँ अलिक पहिला नै स्वर्गारोहण हुनुभएछ भइसक्यो अनि अहिले चाहिँ मेरो माइक्रो ड्याडी हुनुहुन्छ माइक्रो ड्याडी गुल्मीमै हुनुहुन्छ उहाँ पनि रिटायर हुनुहुन्छ प्रधानध्यापकबाट अनि यहाँ चाहिँ ड्याडी हुनुभयो अनि अङ्कल हुनुहुन्छ चौथेमा उहाँ चाहिँ कालिका माध्यममा पढाउनुहुन्छ र विशेष गरी जहिले पनि कस्तो हुन्छ भने दिदी मेरो यो बुवाको मुख हेर्ने दिन अब ठुलो ड्याडी टाढा हुनुहुन्छ छुट्नुहुन्छ है अनि ड्याडीहरू दुईजनासित चाहिँ सधैँ अहिलेसम्म चाहिँ संयोग यस हामी राम्रै मनाइराखेका छौँ तर आज विशेष के छ भने सधैँ म बुवाहरूको मुख हेर्न घर घर जानु पर्थ्यो आज चाहिँ ड्याडी अङ्कल दुइटै मेरोमा हुनुहुन्छ कि आज आउनुहुन्छ अहिलेपछि अङ्कल पनि आज अझै फरक होला जस्तो पनि छ भन्दै मैले चाहिँ ड्याडीलाई एउटा तिजको गीतको भाकाबाट ड्याडीलाई मेरो तिनटै बुवाहरूलाई अङ्कललाई ड्याडीलाई र मेरो अहिले जुन गुल्मी हुनुहुन्छ मदन गेवाले मेरो ठुलो ड्याडी उहाँहरूलाई चाहिँ मैले तिजको भाकाबाट चाहिँ एउटा शुभकामना दिन
0: चाहन्छु
2: मैले फेरि कहिले कहिले झ्याप्पा आउँदा कोर्ने कोरिएन भने बिर्सिने के दिदी यो बानी
0: हो नि
2: त्यही भएर मैले यस्तो कोरेको कि यसको यो दोरी टाइपको छ फर्काइहाल्नु पर्छ
1: तयारी छु
2: है

0: के रहेछ त सुषमा जी एकदम नजिक बसेर होइन भेट भइरहेको छ नि त यस्तो मन लाग्ने बित्तिकै जान पाइयो अघि भन्नुभयो नि ठुलो बुवा टाढा हुनुहुन्छ चाहेर पनि भेटिहाल्छु भने पाइँदैन यो सम्बन्ध बुबा र सन्तान बिचको सम्बन्ध के रहेछ
1: मेरो त बुवा र मैले त भन्ने मात्रै ड्याडी हो अङ्कल हो जस्तो लाग्छ कि अङ्कल पनि हाम्रो यो खासमा भन्ने पनि जेनेटिक जान्छ नि यो वंशानुगत हाम्रो हजुरबा पनि यस्तै हुनुहुन्थ्यो अनि जुनी अङ्कल पनि त्यस्तै हुनुहुन्छ अनि ड्याडी पनि त्यस्तै हुनुहुन्छ प्रत्येक बोलीमा कमेडी त्यो सिरियस भन्ने त केहीमा छैन अनि त्यसपछि अब यस्तो गरमै भनेर केही गीत बनाऊँ भन्यो भने त ड्याडीले एक पाना लेख्नुभयो भने अङ्कलले तिन पाना लेख्ने फेरि मैले त्योभन्दा यति लेख्ने भने अनि काठमाडौँबाट फुप्पूले फेरि लेख्ने भन्ने अनि फुप्पूहरू पनि फेरि उता हाम्रो चारवटा फुप्पू हुनुहुन्छ फुप्पूहरू पनि एक से एकै फेरि त्यो भनेपछि त मैले एकजना मात्रै त्यो फरक टाइपको नआए कि सबै त्यस्तै हुनुहुन्छ कि त्यस देख्दाखेरि मलाई सायद यो वंशानुगत भनेको यही कारणले होला अनि त्यति मात्रै होइन ड्याडी त्यतिर मेरो नै गएको भएर होला नि त अनि म फेरि त्योतिर छु अनि कस्तो लाग्छ भने ड्याडीसँग चाहिँ भेट्ने बित्तिकै अब ड्याडीले चाहिँ फोन गरेर बोलाउने हो कि मेरो भिडियो बनाउनु पऱ्यो आइहाल भन्ने हो कि उहाँबाट अनि म फेरि त्यो जाने हो अनि त्यो दिन आउन पाइनँ अब भोलितिर यता त्यता भयो भने मैले बोलाउँदा नआउने भनेर अब नजिक भएपछि त्यस्तो हुँदो रहेछ अनि अब त्यो कुरा फेरि मैले अलिक धेरै नजिकबाट बुझ्ने ड्याडीको भिडियोहरू बनाउने हामी दुइटा गर्ने भएको भएर अरूसँग अलि अप्ठ्यारो भन्नाले त्यति खुल्नुहुन्न मसँग चाहिँ एकदम फोन गरेरै हो कि डाइरेक्ट कता हो आउने होइन फेरि उहाँ जान पर्यो भने मेरो काम छ त भन्नै पाउँदैन क्या मैले फेरि मेरो उता जाने काम छ आज जाउँ न मैले भन्दा जहिले जान्न भन्ने ट्याक्कै भन्टा त्यो रमाइलो छ एकदम बच्चा पनि छ ड्याडीमा अनि हामी चाहिँ अब बाबा छोरी भयो सबैले भन्नुहुन्छ सबैले तपाईँहरूको बाबा छोरी कस्तो फरक हुनुहुन्छ है भन्नुहुन्छ अनि भेटेपछि त्यही हामी त अब त्यो ठक्केउली पाराले नै जान्छ दिदी दिन जुनै दिन आए पनि तर झेस धेरै चाहिँ मलाई खोजेको जस्तो लाग्छ फ्यामिलीमा
2: हो ठिकै हो अलिकति गफ पनि हो तर हुन पनि हो मैले दुईटी छोरी छन् त्यसमध्ये एउटा यो अन्तर्मुखी छ यो अति बहिर्मुखी छ मनमा कुरा केही छैन सबै चिज कला सिप पनि छ अर्की छोरीलाई यस्तो मन पर्दैन उसलाई फेरि यसरी मन पर्छ आज बाबाको मुखेर्ने औँसी भएको हुनाले बाबाप्रति समर्पित गरेर लेखिएका समर्पण गरेर लेखिएका म केही मुक्तहरू सुनाउँछु है त हाम्रो बाबा मेरो बाबा लगायत यो सन् नेपालभरिका बाबाहरूको अवस्था यही हो सबैसँग मेल खान्छ आफू हारेर भए पनि सन्ततिलाई जिताउनुभयो आफू हारेर भए पनि सन्ततिलाई जिताउनुभयो इष्टमित्रको सदैव भलो चिताउनुभयो आफू हारेर भए पनि सन्ततिलाई जिताउनुभयो इष्टमित्रको सदैव भलो चिताउनुभयो कहिल्यै हार्नु भएन जिन्दगीका कठिनाईसँग कहिल्यै हार्नु भएन जिन्दगीका कठिनाईसँग शिक्षण पेसामा लागेर सारा जीवन बिताउनुभयो शिक्षण पेसामा लागेर सारा जीवन बिताउनुभयो बाबाले शिक्षक हुनुहुन्थ्यो हाई स्कुलकै टिचर हुनुभयो हेडमास्टरै हुनुभयो र हामीलाई के गर्नुभयो त बाबाले अर्को पनि म मुक्तक भन्छु शत्रुले हेप्न खोज्दा अटल भनेर शत्रुले हेप्न खोज्दा अटल साँध भनेर पारिवारिक बोझ थाप्ने बलियो काँध भनेर शत्रुले हेप्न खोज्दा अटल साँध भनेर पारिवारिक बोझ थाप्ने बलियो काँध भनेर जोगाई राख्नुभयो आठ छोराछोरीलाई जोगाई राख्नुभयो आठवटा छोरा छोरीलाई कोशी चाँदनी र टनकपुरको झैँ बाँध भनेर कोशी चाँदनी र टनकपुरको झैँ बाँध भनेर भन्नुहुन्थ्यो स्वावलम्बी हुनुपर्छ हेर केटा हो दारूपानी खानुहुन्न अरू घरको काम गर्नुहुन्छ हलो जोत्नुहुन्छ सबै चिज गर्नुहुन्छ भन्नुहुन्थ्यो सबै आफूले आफै काम गर्थ्यौं किलो दामलो किलो झालो दामलो सिकाउनुहुन्थ्यो न दामला बार्न नामला बार्न सबै चिज सिकाउनुहुन्थ्यो आफै जान्नुहुन्थ्यो शिक्षक भए पनि किलो झालो दामलो सिकाउनुहुन्थ्यो डोरी पटुवा नाम्लो सिकाउनुहुन्थ्यो किलो झालो दामलो सिकाउनुहुन्थ्यो डोरी पटुवा नाम्लो सिकाउनुहुन्थ्यो भन्नुहुन्थ्यो स्वावलम्बी बन्नुपर्छ है भन्नुहुन्थ्यो स्वावलम्बी बन्नुपर्छ है पाखी गुन्द्री र काम्लो सिकाउनुहुन्थ्यो पाखी गुन्द्री र कामलोर सिकाउनु हुन्थ्यो अब धेरै दुःख गर्नुभयो हाम्रो बाबुआले संघर्ष गर्नुभयो आर्थिक अवस्था त्यति राम्रो थिएन छोराछोरी धेरै भइहाले पढाउनु पर्यो पढाउ त्यसबारेको पनि मैले मुक्तक लेखेको छु आफ्नो अर्जुन दृष्टिलाई यताउति मोड्नु भएन आफ्नो अर्जुन दृष्टिलाई यताउति मोड्नु भएन नाता कुटुम्बको सम्बन्धलाई तोड्नु भएन आफ्नो अर्जुन दृष्टिलाई यताउति मोड्नु भएन नाता कुटुम्बको सम्बन्धलाई तोड्नु भएन आर्थिक अभाव थियो अति नै परिवारमा आर्थिक अभाव थियो अति नै परिवारमा तर पनि छोराछोरी पढाउने लक्ष्यलाई छोड्नु भएन तर पनि छोराछोरी पढाउने लक्ष्यलाई छोड्नु भएन अरू पनि छन् मुक्तक पछि फेरि प्रस्तुत गरौँ
0: मैले सोध्न खोजेका
2: क्वेसनहरूका जवाबहरू मुक्त
0: एउटा हाम्रो हुन्छ नि अभिभावक भइसकेपछि सन्तानको पालन पोषण मात्रै नभएर होइन सुरक्षा उनीहरूलाई कसरी स्वावलम्बन बनाउने ती सबै कुराहरू चाहिँ आए मुक्तक पाए आजको दिनलाई विशेष पहिला तपाईँहरूले कसरी मनाउनुहुन्थ्यो पहिला त
2: थाहै थिएन आमाको जन्मदिन अहिलेसम्म पनि थाहा छैन उसमा अस्ति भर्खर पत्ता लाए यही किताब निकाल्ने सन्दर्भमा जन्ममिति चाहियो यता त्यता र यहाँ पत्ता लाए समर्पण गर्नुपर्ने बालाई पत्ता लगाए बाको त थियो बरु बा त जागिरे पेन्सन हुन्थ्यो अलिअलि थाहा थियो आमाको पनि खासै थाहा थिएन दुइटै 95 वर्षको उमेर हुनुभएछ एउटै सालको हुनुहुँदो रहेछ के मनाउने केही न केही मतलबै थिएन थाहै थिएन आफ्नो जन्मदिन पनि यिनीहरू अलिअलि जान्ने भएपछि अनि यो एनिभर्सरी पनि यिनीहरू जान्ने भएपछि एकाएक घरमा केक लिएर आएर सरप्राइज गरे मलाई त केही पनि थाहा पनि थिएन कि अब त्यस्तै थियो अब जानिएन कि कसले सिकाउने र होइन त्यो थाहा पनि थिएन कतिजनाको जान्ने 8-8 सन्तानको आमा बुवा हुनुहुन्छ दाईले ठुलो दाईले भन्नुहुन्छ यसको जन्मदिन यो गति हो आमाले भन्नुहुन्छ यो गति हो खासै त्यति पनि नाइ कि त्यस्तो तरिकाको थियो त्यसैले गर्दाखेरि यसलाई खासै मनाइएन अब त बुगीसरी आयो अलिअलि कमाइयो अनि बुझ्दै गइयो त्यसपछि त यो मनाउनु पर्छ यो त राम्रो चाडपर्व हो यो त राम्रो अवसर हो भन्ने अब सबैले बुझ्दै गयो हामीले पनि बुझ्दै गइयो म त्यही भएर भेट भइन्छ मनाइन्छ आमाको मुख हेर्ने दिनमा पनि गइन्छ सबै चिज गरिन्छ
1: ड्याडीको कुरा काटेँ मैले हाम्रो त जुन मैले अहिले पढाइरहेको छु भद्रकालीमा पहिला हाम्रो कति मैले जान्दा 2-3 साल कति 4-5 साल कति भयो कि म आमा औँसीको दिनमा यो आमाको मुख हेर्ने दिनमा बिदा गर्नुहुन्थ्यो अहिले फर्स्ट टाइम हो कि बाबाको मुख हेर्ने दिन पनि बिदा मतलब हाम्रो बर्खे बिदा काटेर यो बाबा आमालाई चाहिँ फर्स्ट प्रायोरिटी दिनुपर्छ किनकि अब हाम्रो म्यामहरू हुनुहुन्छ त्यहाँ बेलुकातिर बाबा भेट्न जाने भन्दै हिँड्न त्यो हतारमा कहिले के हुन्छ होइन कमसेकम यो बाबा र आमालाई वर्षमा एउटा छुट्टै विशेष मात्र किन छुट्याउँछ त नि अब त्यो दिनमा चाहिँ छुट्टै एउटा पर्व जस्तै भएको भएर नि होला त्यो दिन चाहिँ हाम्रो बर्फी बिदा कट गरेर पनि यतापट्टि यो बाबा र आमाको औँसीमा छुट्टी गर्नुभयो त्यो पनि एकदम खुसी लाग्छ गर्न नि पर्छ जस्तो लाग्छ कि मलाई यो बेलामा
2: मैले पनि फेरि थप्छु शिक्षण संस्थाहरूले अरू बिदा कटाएर भए पनि यी दुईवटा पवित्र दिनमा बिदा दिनुपर्छ एउटा बोर्डिङमा 100-150 स्टाफ हुन्छन् कि तिनका बाबामा छैनन् त्यही भएर बाबा औँसी आमा औँसीमा बिदा दिनुपर्छ मेरो पनि धेरै आएछ अरू बिदा कटाएर भए पनि मैले बाबालाई नै समर्पण गरेर एउटा झ्याउरी कविता प्रस्तुत गर्छु

0: 1931 गरिन्छ, दोहोरो सत्य कुरा हो। मान्छेले जन्मदै दोहोरो टिकट लिएको छ, जाने बेला फ्लाइङ फ्लाइट हुने बेला कति बेला हो भन्ने थाहा छ। त्यसैले हाँसो गरौँ, मजा राम्रो रमाइलो गरौँ,
1: रमाइलो गरेर जीवन जीवन के रहेछ त सुषमा चाहिँ, जस्तै बुवासँग यसरी बस्दाखेरि बुवा हुनु भनेको त एकदमै आत्मविश्वास पनि बढ्नु रहेछ।
2: आत्मविश्वास बढ्नु हो ड्याडीले अहिले यो कविता भन्नुभयो भन्ने बित्तिकै के अनि कति छिटो भन्नुभयो, हामी पनि जान्यौँ भनेर भन्नुभयो कि त्यो आफूलाई त्यो फिल आउँछ कि भनेर होला नि, कति छिटो त कुरा लाग्यो ठ्याक्क मतिर फर्काएर हामी पनि जान्यौँ एकछिन भएर सबै जानु त जानु भयो, त्यो मन त्यो रमिलो हुन्छ कि भन्ने त्यो आयो होला नि मनमा। यो सबै कुरा हेर्दाखेरि चाहिँ जिन्दगी यही हो दिदी, अब हजुरले ड्याडीले भने जस्तै अब दुई दिनको जिन्दगीमा मान्छेलाई नराम्रो छाप पारेर है भोलिका दिनमा अहिले हामी जीवित छँदा जे नामले जे कीर्ति गरियो जे रमाइलो गरियो मान्छेले पछिसम्मकोले त्यही कुराले चिन्छ नि त। अनि मेरो विचारमा चाहिँ गर्दा गर्दै गल्ती हुनु छुट्टै कुरा हो, तर यो गर्छु गलत गर्छु यस्तो गर्छु भन्ने त्यो नियत अगाडि बढ्न पनि नपरोस्, कोही पनि नबढुन्, र हामी भोलि मान्छेले मान्छेको स्मरणमा पनि ए यस्तो थियो है भन्ने लायक भएर निस्किन पाइयोस्। र ड्याडीले भने चाहिँ आजकल के छ त दिदी, हजुर भन्नुहुन्छ मरेको ठाउँमा पनि भजन गाइन्छ, दुःख परेको ठाउँमा पनि त्यही अनुसारका गीत हुन्छन्, रमाइलोमा त गीत भइहाल्छन्, यो सबै रमाइलो गर्ने भनेर जहाँ जहाँ हामी गइएछ त्यहाँ गीत बाहेक केही देख्नु भएको छैन भनेपछि लास्टमा के रहेछ त भने दुःख यो जिन्दगी जिउने पनि हामीले अलिकति फरक तरिकाले उर्जायमान भएर जिउन पर्दो रहेछ। जब हामी आफैले आफैलाई अलिकति त्यो त्योतिर धेरै गइयो भने त्योतिर गयो भने मान्छे स्वतः डिप्रेसनमा जान्छ, पछि आफू त्यो झन् आफ्नो उमेर आफैले घटाउँदै गइएछ क्या। मैले दुःख त सबैमा हुन्छ, हजुरमा फरक छ, ड्याडीमा छुट्टै छ होला, ममा छ, तर मसँग के हुन पर्यो भने मैले ड्याडीले भन्नुहुन्थ्यो कि यिनीहरूले कति ड्याडी सुन्छ अन्त कति कुरा नभनेको हुन सक्नुहुन्छ, हजुरले पनि बुवा मम्मीलाई पिर पर्छ भन्दिनँ भने केही हुन्छन् ममा पनि हुन्छन्, तर के सोच्नु पर्ने रहे जे हुन्छ राम्रो हुन्छ, जे भइरहेछ राम्रो छ, अब जे गर्छु म राम्रो गर्छु, त्यो तिनवटा कुरालाई चाहिँ मनमा लिनुपर्छ, मान्छे कुनै परिस्थितिमा नि पछाडि हट्न सक्दिनँ भन्ने लाग्छ कि दिदी मलाई है। अनि ड्याडीले अघि के अरे पहिलाको त्यो हजुरले भन्नुभयो नि खुसी औँसी कसरी मनाउने, तर हजुरआमाले के भन्नुभएको थियो भने हाम्रो ठुलो बाबा जेठो ठुलो
0: बाबा
1: हजुरआमाले भन्ने कुरा हुन्छ, ड्याडीले के भन्नु हजुरआमाले के भन्नुभएको थियो भने हाम्रो ठुलो बाबाले अरे घाँस काट्न जाँदाखेरि बिहानै आमालाई ऐसेलुको आमा औँसी बेला ऐसेल पाइन्छ नि त पाइन्छ, अनि ठुलो बाबाले बिहानै तालका पात बेरेर त्यो उसले सिन्काले कुटेर अनि भोरी ऐसेलु बनाएर बिहानै आमालाई अरूले भन्दा बरु त्यही भएर ड्याडी आफूले नगरेको भए थाहा पाउनु भएन कि। हाम्रो ठुलो बुवाले चाहिँ बिहानै जेठाले बिहानै गएर त्यो घाँस काट्न जाँदा सालका पात आमालाई भोरी ऐसेलु ल्याइदिन्थ्यो भनेको मलाई थाहा छ कि। अनि आमा आज के अरे आमाको मुख हेर्ने अरे माता तीर्थ औँसी अरे भन्दै आउँछ जेठोले भन्नुहुन्थ्यो कि। भनेपछि अहिले पनि केकहरू आए मिठाई आए होइन यो चलन त फरक हो, तर त्यति बेला त्यो काम ड्याडीले आमालाई गरेको भैयाले सम्झिनु थियो गर्नुभएको थियो होला सायद बिर्सिनु पनि भयो होला, तर त्यति बेला थियो कसरी थियो भने फरक चल्दै थियो कि। आमा औँसीका दिन बिहानै उठ्थे खुट्टा ढोक्थे है टिका लगाइदिनुहुन्थ्यो आमाले, त्यही गिफ्टहरू दिने चलन थिएन, केक गएर काटिन्थेन, अनि त्यसपछि तिनी अब अहिले त कुसी औँसी भन्यो मासुका परिकारहरू बनाएर खाने केकहरू खाने यस्ता वा बाहिर सकेसम्म त्यहाँ चाहिँ के हुन्थ्यो पाकेका केरा अब घरका फाउला खिर पकाउनुहुन्थ्यो त्यो दिनमा आमाले छुट्टै हुन्थ्यो अरे कि त्यो माहौल जे छ त्यसको जमाना हुँदो रहेछ। अब अहिले चाहिँ हामीले चाहिँ बिस्तारै अब त्यो केकहरू लाने त गरिन्छ, तर अब बिस्तारै मम्मीले नै अस्ति के भन्नुभयो आमा यस्तो केक चाहिँ नकाट मलाई मनपर्न छोड्यो भन्नुभयो, अनि बिस्तारै केकलाई चाहिँ अलिकति जन्मदिनमा बच्चाको खुसीको लागि मात्रै अगाडि सारेर यो बाबा आमाको मुख हेर्दा चाहिँ केकलाई मेरो बिस्तारै नितान्त अब नगरौँ कि जस्तो पनि लाग्छ मलाई।
3: हजुर केक लाग्ने यो सँगसँगै अर्को कुरा के कहिले काहीँ कस्तो लाग्छ भने अघि प्रसङ्ग नै आयो नि त सबै स्थायी त छैनौँ हामी होइन, एक दिन त जानु छ ढिलो चाँडो अर्को कुरा हामीले कसैलाई केही एकदम भेट्न मन लाग्छ भने समय कुरेर बस्छौँ कि त्यो त भेटिहाल्न पर्दैन, खुसी औँसी पनि उहाँलाई भेट्न खुसी औँसी नै कुर्न पर्छ, त्यो एक दिन मात्रै विशेष बुवालाई भेटियो भनेर अब आजै आज त झन् सोसियल मिडिया हामीले नै प्रयोग गर्छौँ, अरूलाई प्रयोग गर्नुभयो भनेर नि गाडी नगरौँ होइन, तर त्यो एक दिन मलाई के लाग्छ भने एक दिन मात्रै होइन कि होइन सधैँभरि बुवाआमालाई हामीले चाहिँ त्यही खालको सम्मान साथ सहयोग सहयोग त हामीले के दिन सक्छौँ उहाँहरूबाटै लिइरहेछौँ, तर पनि हुन्छ नि एउटा त्यो चाहिँ गर्नुपर्छ जस्तो लाग्छ कि
1: एकदम पर्छ त्यो त हाम्रो लागि त आज त खासमा त कस्तो हो भने एकदम टाढा भएका छोराछोरी धेरै समय कन्ट्याक्ट हुन्न, पहिला पहिला इन्डियातिर गएर बस्छौँ लाउरे भएर बस्ने चलन थियो, लाउरे भनेको त्यो फेरि आर्मीलाई मात्रै होइन अरू तिनी गएका काम गर्न जानुभएकोलाई लाउरे भन्ने चलन थियो नि त, कतिका समाचार नआउने छोराहरू भेट्न नआउने धेरै वर्ष विदेशतिरै गुमनाम हुने त्यस्तो अवस्था थियो, बाबा आमा औँसीमा पनि अब टाढाबाट आज त जान्छु भनेर त्यसलाई विशेष मानेर भेटघाट गर्न जुट्ने चलनहरू थिए, अब अहिले पनि हाम्रो अब केही समय ग्याप छ भने कसैले पात्र हेर्दै गर्दा बरु बाबा औँसी आउँदैछ जान्छु आमा औँसी आउँदैछ जान्छु भन्ने हुन्छ नि त, त्यो तरिकाले चाहिँ नानीलाई जुटाउँछ, तर मेरो कुरामा चाहिँ अस्ति गएको हिजो गइनँ, अब अस्ति गएर ड्याडीको ड्याडीसँग बसेर गफ गरेर अङ्कलकोमा गएर त्यहाँ
3: हाम्रो बुवाले नि यहाँ चिया बसालेपछि चिया बसाले आउँछ एउटा भन्नुहुन्छ कि
1: त्यस्तो हुने रहेछ, तर जहिले चिया बसाले आउँछ एउटा त भन्नुहुन्न म जाने चिया बसालको सुझमा चाहिँ भन्नुहुन्छ है
0: ठिकै छ कुराकानी रमाइलो भइरहेछ। आज बाबा विशेषकै बारेका मुक्तहरू मेरा केही बाँकी छन् फेरि प्रस्तुत गरौँला त्यसलाई त्यतातर्फ म लाग्छु है त के गर्नु भएन पिताजीले बाबाले अहिले आएपछि बल्ल आफूलाई पनि त्यो परेपछि बल्ल उहाँलाई परेको बोझ र मलाई परेको बोझ एउटै रहेछ भन्ने कुरो महसुस अब हुँदैछ बल्ल। जङ्गार पार तराउनु भयो जङ्गार पार तराउनु भयो शिक्षा दिएर दीक्षित गराउनु भयो जङ्गार पार तराउनु भयो शिक्षा दिएर दीक्षित गराउनु भयो दिँदा दिँदै माया 80 वर्षसम्म नफर्कने गरी यो लोकबाट हराउनु भयो गाउँतिर पनि हाम्रो ठिकै थियो म यता आएपछि भाइ बहिनीहरू आए सबै यता जागिरे भए पछि फेरि बालाई पनि यता ल्याउनु पर्यो आमालाई ल्याउनु पर्यो उहाँ पनि नराम्रो थिएन राम्रै ठिकै थियो आपसमा राम्रो सम्बन्ध भएको गाउँ थियो बस्नलाई चारपाठे घरको ठाउँ थियो र आपसमा सम्बन्ध भएको गाउँ थियो बस्नलाई चारपाठे घरको ठाउँ थियो धेरैको सम्झनामा हुनुहुन्छ हाम्रा बा असल शिक्षकको रूपमा कमाएको नाउँ थियो अब अन्तिममा है त बाबाको बारे लेखिएको मुक्त अन्तिममा अरू त छँदैछन् पालो आयो भने फेरि प्रस्तुत गरौँला भोलि वाचन गर्दा भएन भोलि भोलि भनेर टार्नु भएन कसैलाई अलमलमा पार्नु भएन हल्लन्दास भएर बिना काममा अर्काका घरतिर चार्नु भएन सधैँ लगनशील हुनुभयो स्कुलबाट आएर फेरि सरकारी खेती नै गर्नुहुन्थ्यो त्यो पनि हामीले सिक्यौँ स्कुलबाट आएर पन्ध्रबाट 5-7 गागिरी पानी बोकेर काउलीको फेदमा हाल्नु पर्थ्यो आलु रोप्नु पर्थ्यो ती सबै गाउँका अरूले काम गर्दैनथे हाम्रा घर तरकारीको बिरुवा चाहियो हाम्रोमा खरायो चाहियो बच्चा चाहियो हाम्रै घरमा फलफुल चाहियो हाम्रो घरमा त्यस्तो बनाउनु भएको थियो बाले अझै पनि छ तर गइसक्यो तर अझै पनि छ त्यसरी पौरख गरेर शिक्षण पेसा प्लस कृषि असल कृषक हुनुहुन्छ जिल्लाको गुल्मी जिल्लाको त्यसरी घनघटी भनौँ न धुनी लकडी गरेर हामीलाई यस्तो गराउनु भएको रहेछ बल्ल पो उहाँको दुःखको प्रतिफल अब देखिँदैछ र हाम्रो सोसियलले पनि फेरि मेरो देख्ला नि
1: तर हाम्रो दिदी हजुरले सोध्नुपर्ने भन्दा पहिले हामी चाहिँ एकदम मखाड मखाड चलिरहेको ड्याडीले पाएँ सर अनि कस्तो थियो भने ड्याडीले भन्नुभयो बुढाले फलफुल हामी त्यति सानो हुँदा पनि स्ट्रबेरी टिपेर हामी बारीबाटै स्ट्रबेरी टिपेर खान्थ्यौँ. नभएको फलफुल त अहिलेको यो ड्रेगन फ्रुट र किवी अनि के अरे ड्याडी नभएको ड्रेगन फ्रुट र किवी अनि आफ्नो एउटा एभोकाडो यो तिनवटा बाहेक अरू जुनै पनि नाम लिनु हाम्रो घरमा चक्लेटी स्याउ फल्थ्यो भने चाहिँ आफै बुझ्नु न गुल्मीमा बुवाले कहाँबाट ल्याएर त्यो स्याउ फलाएको चक्लेटी स्याउ फल्थ्यो सुन्तला भइहाल्यो अब अरू विविध अब के भन्ने त यत्रो प्रजाति त्यस्तो हुन्थ्यो दारिम छुट्टै अनार छुट्टै यति फल्थ्यो कि फलफुल पुरै नगरौँ त्यस्तो मेहनती हुनुहुन्थ्यो पुरा.
3: अब त्यो कामले चाहिँ तपाईँहरूलाई यता सार्यो छैन तपाईँको मुक्त सङ्ग्रह पनि
0: निकाल्नुभएको छ तातै छ यसको विमोचन हुँदैछ असोजको 3 गते रामघाट गीता मन्दिरमा बिहान 8 बजे यहाँहरू सबैलाई त्यहाँ उपस्थितिको लागि म अनुरोध गर्दछु र यो मनका छिर्काबाट म 2 मुक्तक सुनाउँछु है त
3: त्यही
0: पनि आजसँगै सम्बन्धित छ लगभग. नाता सम्बन्ध सबै तोडेर जाने हो नाता सम्बन्ध सबै तोडेर जाने हो चार हात कोरोले जिउ मोडेर जाने हो नाता सम्बन्ध सबै तोडेर जाने हो चार हात कोरोले जिउ मोडेर जाने हो किन अभिमान गर्नु पर्यो र धन र दौलतको किन अभिमान गर्नु पर्यो र धन र दौलतको खपैचो समेत यही धरामा छोडेर जाने हो खपैचो समेत यही धरामा छोडेर जाने हो खोटो मोहरलाई बजारमा बजाउन मिल्दैन खोटो हो मोहरलाई बजारमा बजाउन मिल्दैन ओइलेको फूललाई शिरमा सजाउन मिल्दैन खोटो मोहरलाई बजारमा बजाउन मिल्दैन ओइलिएको फूललाई शिरमा सजाउन मिल्दैन ठिकठाक र दुरुस्त हुनुपर्छ सरदामहरू ठिकठाक र दुरुस्त हुनुपर्छ सरदामहरू खरी झरेको मादललाई राम्ररी बजाउन मिल्दैन खरी झरेको मादललाई राम्ररी बजाउन मिल्दैन यस्ता मुक्तक हेर्ने र पढ्ने भए बाको मनका छिर्का त्यसलाई किनेर पढ्ने विमोचनका दिन आउने खपैचो भनेको खुटेका घाइटाका टुक्रा यसरी सामान सामानका सुख टुक्रा यी टुक्रा पनि छोडेर लाने लाने
1: हजुर.
3: अब हामी सुषमाजी तपाईँको गीतहरू ढाकाका गीतहरू पनि बजारमा आए अघिल्लो वर्ष उहिलेका सासु बुहारी अहिले चाहिँ मेरै कर्म खोटी
1: हजुर होइन
3: कसरी प्रेरणा भयो यो गुनगुनाइराख्नुहुन्थ्यो कि बाबा छोरी अघि सुरुमा पनि तिजे ढाकाबाटै जवाब दिनुभयो होइन शुभकामना दिने र त्यसको जवाब दिने काम भयो तपाईँहरू पहिल्यैदेखि गुनगुनाइराख्नुहुन्थ्यो कि कसरी प्रेरणा प्राप्त भयो तपाईँ
1: एकदम पहिलादेखि हामी गुनगुनाउने चाहिँ अब भनौँ न एकदम पहिलाभन्दा पनि हाम्रो परिवारमा मैले म सानी हुँदा फुपूहरू ड्याडीहरू अङ्कलहरू गुनगुनाइराख्नुहुन्थ्यो यस्तै भेट्यो भने त्यो रेडियो टिभी अन गरेर त्यहाँको गीत बजाएर नाच्ने चलनै नै कि हाम्रोमा ड्याडीले एउटा गीत निकाल्ने अङ्कलले निकाल्ने दिदीले निकाल्ने गर्दा गर्दै त्यो दिन जान्थ्यो अनि त्यसपछि अब बिस्तारै म पनि त्यही अघि भने चाहिँ वंशानुगत अलिक हल्का कोर्न थाल्ने छोरीलाई कविता केही अलि पार्न पऱ्यो भने हल्का अलिअलि कोर्ने गर्दा गर्दा त्यो आफूलाई आफै आउँदो रहेछ हजुर आउँदो रहेछ अनि पछि उहिलेका सासु बुहारी भन्ने कोरको गीत चाहिँ ड्याडीको रचना ड्याडीको सिर्जना थियो मैले त्यसमा स्वर लिएर मैले गाएको थिएँ अनि त्यति बेला पनि निकाल्ने भन्ने सुरै थिएन यतिकै के कुरा गर्दा गर्दै जुन भिडियोग्राफर सर हुनुहुन्थ्यो उहाँले चाहिँ म्याम तपाईँले आफ्नै स्वरमा निकाल्नु नि त गीत भन्नुभयो अनि अलिकति फखर कुर्जा आएपछि अहिले निकाल्छु क्या म त भन्नुभयो एउटा कोसिस त हो नि अनि गरे त्यसले राम्रो उसले थियो किनकि त्यो एकदम पुरानो उसवाला थियो र अहिलेको फेरि
0: पहिलाको जस्तै
1: मेरै मनको आफैले मेरै मनमा ड्याडीलाई
0: पहिलाको सुनाउन जस्तै पहिलाको
1: मेरो ड्याडीको पालामा म बोलेकै थिएन मेरो पालामा निक्स नभन्नु ड्याडीको अनि त्यसपछि अहिलेको चाहिँ मेरै खोटी कर्म भन्ने हो त्यसलाई पछि जोडाउँला
3: अहिलेको एकछिनमा सुनाउला उहिलेका सासु बुहारीबाट सुनाऊ
1: सानो टुक्का भन्छ है त दुई टुक्का.

0: मैले पिक्चरको अलिकति बिहान निकालेर गएँ. त्यो चाहिँ कस्तो थियो भने यो पहिला हाम्रो हामीले त भोगिएन, हाम्रो मम्मीहरूले अथवा हजुरहरूले भोग्नु भएको त्यो चाहिँ फेरि फेरिलाई मिलाएर ऊ गरे थिएँ. टिकटकमा हेरेको सब यो भर्को यो के थियो कसैले हेर्ने कि टिकटक बनाएको पुरै हाम्रो मम्मीहरू जस्तोले एकदमै धेरै टिकटक बनाउनु भयो
1: अरे. मैले
2: सबै देखेर गएर सिङ्गल बसाई एकल बसाईमा मैले लेखेँ र सुषमालाई देखाएँ. त्यहाँ परिमार्जन गर्नु धेरै बाँकी थियो कि उसले ल रेकर्ड गरिसकेपछि पछि सुनेपछि यहाँ यो हुनुपर्ने थियो यस्तो भएछ यो हुनुपर्ने भयो यस्तो भएछ भन बल्ल पनि मनमा लाग्यो कि गइसक्यो. त्यही भएर अलिकति विचार गर्ने परिमार्जित गर्ने फेरि हेर्ने फेरि ओके गर्ने चलन नाइ कि आत्तरी बाले बनाइदिहाल्नु भने फुरुक्कै गयो सरलक्कै गयो रेकर्ड गराएर त्यस्तो नगरौँ फेरि फेरि. अब थोरै है त अहिले गाउँतिर बाँदरको बिगी बिगी साह्रै छ भन्छन् त्यसको बारेको बाँदर आतंकको बारेको म एउटा तिजे भएको छु थोरै प्रस्तुत गर्छु है त.

0: धेरै लामो छ यो, अहिले समय परिस्थिति सही भइदिएको भए प्रत्येक तिजे गीतमा यो गाउँथे होला, छोरीहरूले लान्थे होला, अन्त कतै गुरुमित्र त यो पुगेको छ, साकै उहाँहरूले गाउनुहुन्छ होला। बहुत गाह्रो छ
1: अब खेतीपाती गर्न छोडियो होइन, अनि उनीहरूलाई नि खाना चाहिने भयो, त्यसपछि बस्तीभित्र
2: बस्ती भइदिएका भइमा केही नदेखेपछि त्यस्तो हुँदो रहेछ जनावरलाई पनि।
1: अब वन पाखाहरू पहिला अघि तपाईँले भन्नु हाम्रै घरमा त्यत्रो फलफुल एकदमै अलिअलि गयो नि केही थाहै हुन्थेन कि, त्यहाँ खसेर कति कुहिएका हुन्थे होइन, कति खाइरहेको हुन्थ्यो नि त। अब फेरि सुषमाजी त चाहिँ हाम्रो अहिलेको अहिलेको गीतको चाहिँ कसरी तपाईँलाई यो गीत लेख्नुभयो होइन, रचना कसरी भयो अनि टुक्का पनि छ
2: अहिलेको गीतको चाहिँ खासमा ड्याडीलाई त मैले भनेकै थिएन, मतलब म आफैले यसरी लेख्दैछु भनेको ठिक छ, अब तँलाई मन नलागेको भए आफ्नै तरिकाको बनाउनु भयो भन्न भन्नुभएको थियो। अनि म चाहिँ अब हुन्छ नि कुनै बेला कस्तो मनमा कुर्छ नि है, आफ्नो मनमा के आउँछ अब त्यो सबैका फरक फरक भोगाइ हुन्छ नि। मैले चाहिँ एउटा यो निकाल्छु नै भन्ने थियो कि मलाई मनमा, यो फेरि कस्तो छ भने मैले एकदम बजारमा चल्नको लागि चाहिँ के भेटेँ भने दिदी के एकदम छाडा गीत गाउन पर्छ कि एकदम एक नम्बरमा टप युट्युबहरूतिर अथवा म एक नम्बर गायिका हुन पर्यो कि नत्र टोटल्ली कमेडी दिन सक्न पर्यो, त्यो बिचको त मिडियम त हामी त्यो यत्तिकै हो, यो हाम्रो इच्छाको लागि हो कि, फेरि हामीलाई यहाँबाट एकदम अथवा पैसा कमाउने भने पनि होइन, तर एउटा निकालौँ न त आफ्नो सिर्जना भन्ने हिसाबले हो। र म अहिले यो अहिलेको जुन मेरै छोटी कर्म भन्ने गीतबाट चाहिँ एउटा छुट्टा निकालेर आउँछु है।

0: खालको पढ्यो यसलाई अनि त्योमा चाहिँ गीत अब त्यहाँभित्र हेरेपछि एउटा कथा टाइपकै छ क्या गीत चाहिँ
1: हजुर
0: अनि अब फरक फरक अब कोरसँगकैमा जोड्दै ल्याम भन्ने पनि थियो मलाई एउटा उहिलेको भन्ने अहिलेको ल्याम कि भन्ने थियो ठिक छ अहिले अर्को फरक लान्छु अनि अर्कोचोटि फेरि अर्को निकाल्छु भन्ने
1: गरेका
0: यो चाहिँ रचना स्वर लय अभिनय अब सम्पूर्ण सबै मेरो भनौँ न अनि यो भिडियो निकाल्ने बेलामा चाहिँ जस मलाई साथीहरूबाट स्पोन्सर आएको थियो त्यो भिडियोमा पनि राखेको छु मैले स्पोन्सर गर्नु
1: भनेपछि साथीभाइ पनि साथ सपोर्ट
0: एकदमै गएर हामी म सपोर्ट गर्छु भन्ने साथी त धेरै हुनुहुन्छ
1: हजुर
0: तर अब यसको लागि अब एकदम ठुलो लगानी लाग्दैन तर पनि यो बेलामा हामी गर्छौँ नि त भन्ने चाहिँ त्यस ब्याक सपोर्ट चाहिँ हुने कि
1: भनेपछि अब त झन् एकले अर्को गर्न झन् हुन्छ नि इन्करेज गर्ने अघिल्लो वर्ष त्यो निकाल्यौँ अब के गर्ने होला भनेर जस्तो चाहिँ
0: हजुर मैले अझ यो बाढीको बेलालाई पनि टार्गेट गरेर एउटा निकालौँ कि भन्ने पनि सोचेको थिएँ अनि पछि फेरि अब होस् अब धेरै आइसक्छ अब निकाल्दिनँ फेरि मैले अर्को यो तिज र तिज गीतलाई जस्तो नै कि अर्को के फरक तरिकाको निकालौँ कि भन्ने सोच बनाइरहेको थिएँ ड्याडीसँग नै सल्लाह गरौँ है ड्याडीसँग चाहिँ मन लाग्छ त्यही घर भन्नुभएको थियो अनि ठिक छ त्यसो अब गरिनँ भने त अहिले फेरि अलिक ब्याक ब्याक भएँ
1: हजुर अहिले केही फरक पाउनुहुन्छ पहिलाको तिज र अहिलेको तिजमा त्यो भोग्न पाइयो कि
0: पहिला यी कति मैले त यस्तो हुने रहेछ दिदी म चाहिँ सानोमा त गाउँको र यो बजारको बसाइ त धेरै फरक हुने क्या अनि म गाउँमा धेरै टाइम स्पेन्ड त गरिनँ है तर म जब आठ कक्षाको बिदामा जान्थेँ घर त्यो एक महिना डेढ महिना बिदा हुन्थ्यो अनि सानो सानोमा याद छ त्यही दिदी मलाई मम्मी मामा घर जानुहुन्थ्यो अर्घनाथी मामा घर थियो गुलुमीमा घर थियो अनि अब भोलि पर्सि तिज दर्खानी दिन पुग्ने चलन त्यहाँ दर्खानी दिन पुगे ठुलो कुरो भयो है लिन आउँथ्यो मामाहरू लिन आउने ठुलो मामाहरू लिन आउनुहुन्थ्यो आएर बाहिर बसेर बुवासँग अनुमति लिएर अनि दिदी लान्छु भन्नुहुन्थ्यो हामी मामासँग घर मलाई त्यो चाहिँ याद छ है त्यो चाहिँ पहिला पहिलाले अहिले मामा दिन आएको थिएँ कि भन्ने छ नि त्यो गीत सुने होला तर मैले देखेँ कि मम्मीसँग जान्थ्यौँ अनि गएपछि चाहिँ कस्तो हुन्थ्यो भने अब यी रेडियो क्यासेटको जमाना त छैन तर हाम्रो फेरि मम्मीको बिहामा एउटा ठुलो दाइजो दिएको क्यासेट थियो त्यहाँ हजुरबाले चाहिँ त्यो चेरेचेरी त्यो सक्कालाई के भन्छ अरे सक्का हालेर गीत बजाउने त हुन्थ्यो हामीलाई ठुलो कुरो लाग्थ्यो तर त्यो बजाएर नाच्ने
2: भन्ने
0: अनि त्यसपछि कस्तो हुन्थ्यो भने फेरि तिजमा राम हेर्ने भन्ने हुन्थ्यो क्या तिजको राम हेर्ने भने त्यो मन्दिर मन्दिर चौतारी चौतारीमा अब
2: तिजको गीत गाउने ठाउँलाई डाँडो भनिन्छ
0: डाँडो
2: भनेको डाँडो
0: त्यसमा चाहिँ कस्तो हुन्थ्यो भने जस्तै हाम्रो टोलको गयो भने हाम्रो ग्रुप हुने
2: तिजको डाँडामा
0: फरक फरक ग्रुप हुन्थे त्यो नाची नाची त्यो के अरे त्यो डुबो भएको चौर पनि तिमी नाची नाची त्यो माटै माटो हुने बेलुका आउँदा तिमी आमाका साडीहरू र तिमी पैसा लाग्छ कस्तो हुन्थ्यो कि अनि हामी घर आएर त्यस्तै बनाउने आँगना भनेर बेलुकासम्म त्यो गोलो बनाउने हो त्यो याद आउँछ कि मलाई अनि तर फरक रमाइलो हुन्थ्यो
1: हाम्रो पुस्ताले अझै धेरै भोग्न पायौँ कि त्यो पहिलाको नि होइन बिचको अलिअलि देखेँ नि त
0: अहिलेको त यो रमाइलो त यो हुन्छ नि अहिले एआईले हाम्रो खुट्टा बनाइदिए जस्तो लाग्न लाग्छ कि मलाई त्यो चिज तर त्यो बेलाको चिज यस्तो अर्ग्यानिक थियो तर मैले मलाई चाहिँ एउटा आफूमा के खुसी लाग्छ भने त्यति भयो नि देख्न पाइन्छ मलाई त्यो चिज त मेरो छोरीले देख्न पाइन मेरो छोरीले देख्न पाएन तर मैले त्यो देख्न पाएँ कि अनि मलाई यो गुर्मी र अर्घाखाँचीको धेरै बसाइ पनि होइन तर मलाई कति धेरै आत्मीय तर धेरै कुरा सिकाएको छ मलाई यहाँ साथीहरूले भन्नुहुन्छ तपाईँ हेर्दाखेरि फरक हुनुहुन्छ बोलीचाली सबै गाउँतिर
1: हुन्छ नि अनि अझ बेलुका बेलुका कहिले जनै पूर्णिमादेखि नै हो कि जन्माष्टमीदेखि
0: लुतो फालेका दिनबाट त्यो लुतो साउन एक गते हुन्छ लुतो फाल्ने यो कामलाई जगेना चाहिँ बुटोलतिर गर्नुभएको किनकि बुटोलमा गुल्मी अरे हाँसेको हुनुहुन्छ है अनि जब लुतो फालेको दिनको बेलुकाबाट मादल बजाउने भन्छन् कि मादल बजाएर त्यो आँगनमा घर वरिपरिका
2: छरछिमेकी
0: पालैसित आज एउटाको घरमा भोलि अर्काको घरमा बेलुका काँक्रा चिरेर खाएर आँगनलाई घर गर्छ त्यो रमाइलो त छुट्टै
1: त्यो आत्मीयता नै बढ्ने भयो होइन
0: त्यो मादलको तालमा त्यो नाचेको त्यो नाचाइ कति अर्ग्यानिक हुन्छ त्यस्तै
1: देखिँदै हुन्छ
0: मैले केही केही देखेँ केही केही भोगेँ तर त्यो एकदम अमिर छाप छ क्या मलाई
2: अब भर्खर बाढी पहिरो पनि गएको त्यसलाई पनि छौँ न त्यसलाई पनि छौँ त्यसलाई तिजकै गीतको भाकाबाट छौँ कि अब तिज लागो भएर तिजकै गीतको भाकाबाट छौँ कि अर्को झ्याउरेलाईबाट छौँ
0: तिजैको

0: अनि पहिला पहिला त केही घटना भयो भने नि यसरी नै गीत गाइन्थ्यो होइन,
1: घटनालाई टपक्क टिपेर केन्द्रित
0: भएर त्यही गाडोमा गएर
1: नलेखिकन कन्ठै त्यसरी गाउने चलन थियो। अनि मैले भन्न लागेको थिएँ हामीले उहिले पाइला पाइलामा मन्टेश्वरी देखाएर जाउँ, अहिलेकाले मन्टेश्वरीबाट पैसा तिरेर लिएर जान्छन्, जस्तै दाई देखाउन, रोपाई देखाउन, हिलो देखाउन, माटो देखाउन, हामी त्यही हिलैमा उफ्रिएका, हिलैमा लडीबुडी गरेका, परालमै खेलेका, लुगामारी खेलेका, हाम्रो त हरेक पाइलामा मन्टेश्वरी थियो।
0: त्यही भएर
1: हामीलाई मन्टेश्वरी त चाहिएन नि, अहिलेकाले केही पनि देख्न पाउँदैन। त्यही भएर स्कुलले स्विमिङ पुल लैजान्छ, हामी त्यस्तो रहमा पौडेका, अब स्विमिङ पुल के मतलब हस हुन्छ।
0: हामी कार्यक्रमको लगभग अन्त्यताल पनि छौँ, केही छ हजुरको गीत छ जसमा
2: गीत छैन, यही डेडीकोबाट मैले एउटा मन सुने थियो कि
0: हजुर,
2: एउटा गीत भन एउटा मात्रै टुक्का भन्नु
0: दुईवटा भनौँ

0: अहिले एकदमै नजिकै छ त तिज
1: अस्ति छ
0: तर त्यो रौनकता
1: छैन
2: अहिले भने पहिले हो भनेर एकजना सोध्नु पर्ला
0: बाहिर पनि के त्यो माहौलै छैन
2: छैन
0: हुन्छ नि हामी कार्यक्रमको एकदमै अन्त्यमा छौँ अन्त्यमा केही भन्नुहुन्छ हजुरले
1: ठिकै छ बेला बेलामा यहाँ रेडियो सफलतामा आउन पाइएको छ क्रियाकलापहरू प्रस्तुत गर्न पाइएको छ आजको कार्यक्रम साँच्चै भन्ने हो भने अद्भुत यो कहीँ हुँदैन होला छैन होला नेपालभरि नै यसरी बाबुसरीसँगै बसेर भला खुसारी गरेको यसो कसरी यो कार्यक्रम जुटाउनु भयो कसरी मनमा उभियो कसरी हामी तयार भयौँ यहाँसम्म आयौँ यो जिन्दगीभरिका लागि यो हाम्रो स्मरण रहनेछ स्मरणीयको आजको दिन र अन्तिममा जाँदा जाँदै मैले यही मनका छिर्काबाट एउटा मुक्तक सुनाउँछु मौका किन नछोप्ने यो आँसुले दुई नयन धोइरहन्छु यो आँसुले दुई नयन धोइरहन्छु श्याम श्वेत तिम्रो फोटो छोइरहन्छु यो आँसुले दुई नयन धोइरहन्छु श्याम श्वेत तिम्रो फोटो छोइरहन्छु ओबाना छैनन् यी आँखा आजकल ओबाना छैनन् यी मेरा आँखा आजकल एकान्तमा डाको छोडेर रोइरहन्छु एकान्तमा डाको छोडेर रोइरहन्छु यी आँसुले यो आँसुले दुई नयन धोइरहन्छु यो आँसुले दुई नयन धोइरहन्छु भन्दै
2: तपाईँको अन्त्यमा केही छ मेरो अन्त्यमा खासै केही पनि छैन मेरो अन्त्यमा आज चाहिँ सुरुवात पनि हामी खुसी औँसीबाट गरियो भने सम्पूर्ण नेपालभरि रहनुभएका बुवाहरूलाई सुस्वास्थ्य दिइरहेको कामना गर्दै आजको यो अवसर जुटाइदिनु हुने हाम्रो दुर्गा दिदीप्रति एकदम हार्दिक आभार व्यक्त गर्दै हामीलाई आज यो मछाड पारा थियो कि यता दिदीले त टिसनै नपाउने ड्याडीका मुख लगाउने फेरि दिदीले एउटा कुरा सोधेपछि हामीले यति राम्रो लामो लहरो सानी भइरहेको थियो यस एकदम रमाइलो भयो यसको लागि चाहिँ हजुरलाई यो मौका दिनुभएकोमा धेरै धेरै खुसी छु मलाई त अर्कल रेडियो सफलता त एउटै घरको दिदी बहिनीले चला जस्तो हुँदै सकेको धेरै चाहिँ आइसके रमाइलो नि भएछ मतलब मनको कुराहरू पनि एकदम त्यहाँ बाहिर नआएको पनि भित्र आइसक्यो हामीसँग त्यस्तो भइसक्यो त्यसको लागि हजुरलाई धेरै धेरै धन्यवाद र सफलता रेडियोको टेक्निसियन भाइलाई पनि एकदम धन्यवाद
0: धेरै धेरै धन्यवाद छ आज यो कुसे औँसीको विशेष अवसरमा यहाँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद छ आज हामीसँग अतिथि हुनुहुन्थ्यो गीताञ्जली साहित्य परिवारका उपाध्यक्ष तथा मुक्तक मणि साथै पूर्व प्रधान अथवा अध्यापक पनि हुनुहुन्छ अहिले रिटायर्ड लाइफलाई चाहिँ एकदम भरपूर यो मुक्तकहरू लेख्दै गीतहरू गाउँदै एकदम रमाइलो तरिकाले चाहिँ बिताइराख्नु भएको छ शङ्कर गेवाली र उहाँको छोरी भद्रकाली मामिका शिक्षिका हुनुहुन्छ सुषमा गेवालीसँग यो खुसी औँसी विशेष र तिजका केही भाकाहरू राख्ने तरिकाले चाहिँ यो कार्यक्रम हामी सेट गर्यौँ हामीले एकदम के मलाई पनि त्यो हामी अर्ग्यानिक भन्छौँ बोलीचाले पनि हाम्रो त्यही खालको बनावटी भन्दा वास्तविक भयो भने मजा आउँछ होइन त्यो हिसाबले चाहिँ यहाँ राखियो यो कार्यक्रम सुनेर यहाँहरूले साथ दिनुभयो यहाँहरू सबैजनालाई धेरै धेरै धन्यवाद छ कुसी औँसी आज एक दिन मात्रै होइन 365 दिनै हामीले हाम्रो बुवा आमाप्रति सम्मान व्यक्त गर्यौँ माया गर्यौँ उहाँहरूका हरेक खुसीमा हामीले साथ दियौँ भनेदेखि हामीले यो विशेष दिनलाई अझै विशेष बनाउनु पर्छ जस्तो लाग्दैन मलाई जब हामी देख्ने गर्छौँ समाजमा जब हाम्रो बुवा आमाको भौतिक शरीर रहँदैन तब पशु चाहेर कामै हुँदैन उहाँहरू हुँदैखेरि हामीले यो मजा हरेक क्षणको चाहिँ मजा लिन सकौँ भन्ने शुभकामना यहाँहरू सबैलाई व्यक्त गर्दै यो समयका लागि आजका अतिथिहरूलाई शुभकामना दिँदै खुसी औँसीको यहाँहरूलाई पनि धेरै शुभकामना सबै बुवाहरूप्रति हार्दिक सम्मान व्यक्त गर्दै भोलि फेरि हामी नयाँ अतिथि लिएर नयाँ विषयमा छलफल गर्नेछौँ त्यति दिनसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस् यहाँहरूको दिन शुभ रहोस् शुभ दिन।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट सप पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 59 50 960।
2: हेर न साङ्लो बरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
3: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु। जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
4: बेला तलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 98470 28575 98067 15 947 98560 32 575।
5: क्षय रोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
6: यो क्षय रोग सर्छ चाहिँ कसरी नानी?
5: फोक्सोको क्षय रोगीले खोक्दा हाच्छु गर्दा क्षय रोगका किटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षय रोग सर्न सक्छ।
6: अनि यो क्षय रोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
5: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, दुई हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
7: क्षयरोगबाट बस्न बच्चा जमिना साथ बीसीजी खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
1: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्थाका

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दिप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दिप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दिप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852120 9852127014
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस् दुबई कतार साउदी मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर कुक किचन हेल्पर वेटर सेक्युरिटी गार्ड फ्याक्ट्री वर्कर डेलिभरी बोय ड्राइभर हाउसकिपिङ हेल्पर क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस् खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड नागढुङ्गा पोखराट कास्की फोन नम्बर 061553071 9867283 9750 77123 व्हाट्सएप नम्बर 9801 77123
4: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पे ढुंगा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुवर सम्पर्क 9811062983 9855852855 सम्झनुहोस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार
5: मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
6: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
5: अनि कहाँ छ छोरा यो पसल
6: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
7: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेयर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
6: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
5: पोखरा दुई बिन्दवासिनी बस पार्क
6: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
5: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण
6: मोबाइल नम्बर 9846059581
5: 9166715475

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आईएलएस पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98-560-011-86 98-460-35-111। सम्पर्क नम्बर फेरि एकपटक 98-460-35-111। अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छ्युँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्?
1: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
3: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 9 बजेको छ।
4: रेडियो सफलता 103.4 मेगाहर्ज।

नमस्कार, जहाँ संसार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्ज तयार पारेको बिहान 9 बजेको खबर संगालोमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालोको शुरूमा मुख्य खबरका शीर्षकहरू। आज कुशी औंसी बुवाको मुख्यानि दिन, मिथिला क्षेत्रमा आज कुश अम्बासीय पर्व पनि मनाइँदै गोकर्णेश्वरमा पितृभक्तको घुइचो। आज 161 मोती जयन्ती पनि मनाइँदै मुस्ताङको लोमानथाङमा भूकम्पबाट 30 घरमा क्षति। हुथी विद्रोहले यमनको रणनीतिक मोखा सर कब्जा गरेपछि सुरक्षा परिषदमा छलफल। र एनबीएलमा काठमाडौँले खप्तरलाई 3-0 हरायो। प्लेअफमा आज कर्णाली खेल्ने। वैदिक सनातन धर्मावलम्बीले आज कुशी औंसी पर्व मनाउँदैछन्। हरेक वर्ष भाद्र कृष्ण औंसीका दिन मनाइने यस पर्वमा वर्षभरि देव कार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर घरमा भित्याउने गरिन्छ। धार्मिक मान्यता अनुसार यसरी विधिपूर्वक घरमा राखिएको कुशले परिवारको कल्याण हुने विश्वास गरिन्छ। आजको दिन खेलिएको कुश वर्षभरि देव कार्य र पितृ कार्यमा प्रयोग गर्न सकिन् तथा अन्य दिन उखेलिएको कुश त्यही दिन मात्र प्रयोग गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ। कुशी औंसीलाई बुबाको मुख हेर्ने दिन तथा पितृ सम्मान दिवसका रूपमा पनि मनाइन्छ। यस दिन छोराछोरीले जीवित बाबुलाई आफूलाई मनपर्ने मिठाई तथा भोजन खुवाएर आदान प्रदान प्रकट गर्छन् र बाबुको आशीर्वाद लिने चलन छ। बाबु दिवंगत भइसकेकाहरूले भने विभिन्न तीर्थस्थलमा पुगेर बुबाको नाममा तर्पण पिण्डदान तथा श्राद्ध गर्ने र सिद्धदान गर्ने गर्छन्। यसैबीच मधेसको प्राचीन मिथिला क्षेत्रमा आज कुश अम्बासीय पर्व मनाइँदैछ। भदौ औंसीका दिन मनाइने यस पर्वमा मैथिली समुदायले वैदिक मन्त्रोच्चरण सहित धार्मिक विधिबाट कुश संग्रह गरी घरमा राख्ने परम्परा छ। मैथिल परम्परामा आज संग्रह गरिएको कुशलाई वर्षभरि गरिने पितृ कार्य शुभ कार्य तथा विभिन्न धार्मिक कर्मकाण्डमा प्रयोग गरिन्छ। कर्मकाण्डका ज्ञाताहरूका अनुसार कुश बिना हिन्दू परम्पराका अधिकांश धार्मिक कार्य सम्पन्न नहुने मान्यता रहेको छ। यसैबीच प्रत्येक वर्ष भाद्र कृष्ण औंसीका दिन मनाइने कुशी औंसी पर्वमा आज विभिन्न ठाउँमा श्रद्धालु भक्तजनहरूको घुइचो लागिरहेको छ। शास्त्रोक्त विधि अनुसार ब्रह्माण्डद्वारा पूजा गरी उखेलिएर जजमान कहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। आजका दिन उखेलिएको कुश वर्षभरि प्रयोग गर्ने र सकिने र अरू दिन उखेलिएको कुश एक दिन मात्र प्रयोग गर्ने भनाइ रहेको छ। आजको दिन विशेष गरी उत्तरगाया भनेर चिनिने काठमाडौँको उत्तर पूर्वी भेगको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लागेको छ। यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत बाबुको नाममा तर्पण दाण्ड पिण्डदान तथा सिद्धदान गर्नेहरूको बिहानैदेखि भीड़ लागेको छ। यता राष्ट्रिय विभूति युवा कवि मोतीराम भट्टको 161 जन्म जयन्ती आज देशभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ। विक्रम सम्वत 1923 भदौ कृष्ण कुशी औंसीका दिन जन्मेर विक्रम सम्वत 1953 भदौ कृष्ण कुशी औंसीको दिन 30 वर्षको उमेरमा निधन हुनुभएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि महत्वपूर्ण योगदान पुर्याउनु भएको थियो। युवा कवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलो पटक प्रकाशमा ल्याउनका साथै नेपालमा छापाखाना समेत भित्र्याउनु भएको थियो। यही छापाखाना मार्फत नेपालमा पत्रकारिताको शुरूआत भएको मानिन्छ। दिवसका अवसरमा आज नेपाली शिक्षा परिषद, नेपाल प्रज्ञा प्रतिष्ठान लगायतका विभिन्न साहित्यिक संस्थाले कार्यक्रम आयोजना गर्दैछन्। भदौ 23 गते मुस्ताङको लोमान्थङ केन्द्रबिन्दु भएर गएको भूकम्पको परकम्पनले नेपाल चीन उत्तरी कोरला नाकासँग जोड़िएको लोमान्थङ गाउँपालिकाका विभिन्न ठाउँमा 30 भन्दा बढ़ी घर पूर्ण रूपमा क्षति भएका छन्। लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरूङका अनुसार लोमान्थाङ गाउँपालिका अन्तर्गत लोमान्थाङ 5 बाहेक अन्य वडामा भूकम्पले धेरै घरमा क्षति पुगेको छ। अध्यक्ष गुरूङ र उपाध्यक्ष छुमी विष्टर सहितको जनप्रतिनिधि तथा गाउँपालिकाका कर्मचारी, इलाका प्रहरी कार्यालय लोमान्थाङ, छोसे प्रहरी काउकी, शस्त्र प्रहरी बोर्डर आउटपोस्ट र एक्याप लोमान्थाङका प्रतिनिधिहरूले लोमान्थाङ क्षेत्रमा गएको भूकम्पको क्षति विवरण संकलन गर्न थालेका हुन्। गाउँपालिकाका गुरूङले अहिलेसम्म लोमान्थाङ गाउँपालिका अन्तर्गत वडा नम्बर 3 को नाम ग्याल फुवा र ठिंगर, वडा नम्बर 4 अन्तर्गत किमलिङ,
चुमजुङ र नामडोक तथा वडा नम्बर एकको छोसेर क्षेत्रमा भूकम्पको क्षति विवरण संकलन भएको बताउनुभयो। लोमानथाङको वडा नम्बर 3-4 र वडा नम्बर 1 छोसेर गाउँको आधा क्षति विवरण संकलन हुँदा झण्डै 30 घर भूकम्पले पूर्ण रूपमा क्षतिग्रस्त बनेको अध्यक्ष गुरूङले जानकारी दिनुभयो। लोमानथाङ गाउँपालिका 2 छोसेर र वडा नम्बर 5 को लोमानथाङमा क्षति विवरण संकलन हुन बाँकी छ। भूकम्पको क्षति विवरण संकलन गर्ने क्रममा लोमानथाङ 5 बाहेक सबै वडामा भूकम्पको असरले स्थानीय अधिकांश घरमा आंशिक चिरा परेको र भत्किने खतरा रहेको उहाँले उल्लेख गर्नुभएको छ। यमनमा इरान समर्थित हुती विद्रोहीले रणनीतिक बन्दरगाह शहर मोखामाथि नियन्त्रण गरेपछि राष्ट्रसंघ सुरक्षा परिषदमा यमनको पछिल्लो अवस्थाबारे छलफल भएको छ। हुतीले लाल सागरको तटीय क्षेत्रमा रहेको मोखा कब्जा गरेसँगै विश्वकै महत्वपूर्ण समुद्री माग मानिने बाब एल मन्देव जलमार्गमा आफ्नो पहुँच थप बलियो बनाएको छ। मोखा बाब एल मन्देवबाट झण्डै 80 किलोमिटरको दूरीमा रहेको छ। यमनी सरकारी सैन्य स्रोतका अनुसार हुती लड़ाकुलाई लाल सागरका हानि द्वीपतर्फ समेत अघि बढ़ेका छन्। हुतीको यो विस्तारले लाल सागर हुँदै हुने अन्तर्राष्ट्रिय व्यापार र ऊर्जा आपूर्तिमा थप जोखिम बढ़ाएको कतारी संचार माध्यम अल जजिराले जनाएको छ। राष्ट्रसंघमा भएको छलफलमा यमनमा पछिल्लो समय बढ़ेको सैन्य गतिविधि, हुतीका आक्रमण र त्यसबाट सर्वसाधारण तथा समुद्री यातायातमा परेको असरबारे चिन्ता व्यक्त गरिएको छ। सुरक्षा परिषदका सदस्यहरूले क्षेत्रीय द्वन्द्व थप पहिलिन सक्ने जोखिमप्रति ध्यान आकर्षण गराएका छन्। अब खेलकुदको समाचार। काठमाडौँ रेड्सले नेपाल भलिबल लीगको लीग चरणको खेलमा खप्तर फल्कन्सलाई 3-2 सेटमा पराजित गरेको छ। काठमाडौँले खप्तर विरूद्ध पहिलो सेट 15-25 गुमाए पनि दोस्रो सेटमा 25-18 जित निकाल्दै खेल बरालीमा ल्याएको थियो। तेस्रो सेट 25-20 खप्तरले जितेपछि काठमाडौँको दबावमा परेको थियो। तर चौथो सेटमा काठमाडौँले 25-19 जित निकाल्दै खेल पाँचौं तथा निर्णायक सेटमा पुर्यायो। निर्णायक सेटमा काठमाडौँले 15-13 जित निकाल्दै 3-2 जित हात पारेको हो। यो जितसँगै काठमाडौँले लीग चरणकामा 10 अङ्क जोडेको छ। काठमाडौँ यसअघि नै प्लेअफमा पुगिसकेको थियो। यसअघि हिजो भएको खेलमा कर्णाली शिवराजले मधेश वारियर्सलाई 3-1 सेटमा पराजित गरेको थियो। कर्णाली पनि प्लेअफमा पुगिसकेको छ। हिजै अर्को खेलमा अन्नपूर्ण स्पाइकर किङ्सले सगरमाथा स्पायर्सलाई 3-1 सेटमा पराजित गर्दै 12 अंकसहित लीग चरणको शीर्ष स्थानमा रहेर सोझै फाइनलमा स्थान बनाएको छ। लगातार तेस्रो हार बिहोरेको सगरमाथा स्पायर्स प्रतियोगिताबाट बाहिरिएको छ। अब फाइनल प्रवेशका लागि काठमाडौँ रेड्स र कर्णाली शिवराजबीच आज बेलुकी 6 बजे प्लेअफ खेल हुनेछ। लीग चरणमा दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्ने प्रावधान अनुसार यी दुई टोलीबीच प्रतिस्पर्धा हुन लागेको हो। एनबीएलको फाइनल खेल भने भोलि शनिबार हुनेछ। प्रतियोगितामा 6 टोली सहभागी छन्। पुरूष भलिबलको फ्रेन्चाइज लीग नेपालमा पहिलो पटक आयोजना भएको हो। एउटा मौसम सम्बन्धी जानकारी। आज कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्यतया बादली रहनेछ। हिमाली केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा कर्णाली र सुदूरपश्चिमका पहाड़ी केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै मधेस प्रदेश तथा कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही ठाउँ र सुदूरपश्चिम प्रदेशका तराईका थोरै ठाउँमा मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। ठूलो वर्षा हुने क्षेत्र तथा जोखिमयुक्त ठाउँमा आवश्यक सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। यिनै खबरसँगै हामी बिहान 9 बजेको खबरसँग आजको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्जलाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब संसार सूचना संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्ज।
4: रेडियो सफलता 103.4 मेगाहर्ज।
5: सुन्न मन लाग्यो,
6: आयो है मासु, ताजा ताजा मासु।

0: हुन्छ हो मडेली भरि पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट सप पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 650 59 60 दोस्ती टु मिट सप।
2: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डीक्राफ्ट उद्योग।
3: रेनबो ह्यान्डीक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं।
2: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
3: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
2: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
3: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
2: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560 27 500।
4: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
5: होइन के भन्छ यो रेडियाले तेल लगाता कान्छ।
4: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बने रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन

0: फाइबर इंटरनेट र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंट्रानेट र डेटा सेंटर सर्विस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल अरू भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इंटरनेट र टीवी सर्विस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इंटरनेट र टीवी सर्विस
1: कन्ट्याक्ट 0615530500 0615589848
0: फर मोर डिटेल्स विजिट www.websurfer.com.np

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा।
6: फोन नम्बर 061-587-915।
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 55 07 मनसरा ताप चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
2: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा। हो त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
1: हजुर, प्लस टू सरकारी तथा बोर्डिंग स्कूल का पुस्तक, खेलकूद साथी स्टेशनरी सामान, फोटो कपी, प्रिंट, बाइंडिंग, रिचार्ज कार्ड साथी पत्र पत्रिका हामीलाई सम्झनुहो।
0: संपर्क नव विद्या सदन स्टेशनरी पोखरा 5 0 किलोमीटर, प्रोप्राइटर मिनराज खड़का, फोन नंबर 0161 35 6 51। सम्झनु है नव विद्या सदन स्टेशनरी 0 किलोमीटर 5 पोखरा।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की, फोन नम्बर 0161 55 071, 98067 81 234, 97050 77 123, व्हाट्सएप नम्बर 98011 77 123।
4: घर बनाउन लागेको कुरा त तलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल झोका अर्डर गर्ने समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
5: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
6: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
7: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्सेन्ट चौक, फोन नम्बर 0161 541 9 85 541 9 85। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा, फोन नम्बर 0161 525 9 04। स्टील आल्मुनियम मेटल उद्योग पर्सेङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास पारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै, सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840201127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ। स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर, आउनुहोस् कक्षा 12 इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा चाहिँ उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको 2 तला। फोन नम्बर 061-571-430, 9855-8443। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।

0: स्टडी एब्रोड जुनसुके विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 0165707636 9856020325 9806535480 साथै आईएसपीटी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9825170014
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्था हाच्छ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 0165747668 मोबाइल नम्बर 9856028104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
5: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
5: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 0165201079

0: हेलो
1: हजुर सधैँ कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउसकिपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5-star होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र ट्री कम्प्लेक्स को बीचमा
5: फोन नम्बर 061-57-9-15
6: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले
7: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
6: अनि कहाँ छ छोरा यो पसल
7: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि
6: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
7: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
6: पोखरा 2 बिन्दावासिनी बस पार्क
7: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
6: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
7: मोबाइल नम्बर 98460-59581
6: 98165-75
8: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 98460-00851
9: स्टुडियो टाइम

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विष्णु पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाओ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुम्दिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9860606642 9860601081। कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर, नयाँ तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषक को लागि दाना को फर्मुलेसन लेस तथा ब्रोइलर कुखुरा को पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
2: कुकुरको भ्याक्सिनेसन,
1: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 0161547737 मोबाइल नम्बर 9856607744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर।
3: हेर न साङ्लो बरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
4: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरो, जसको मसँग मलाई स्यालेरी दिएर राखे
5: देला तलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
6: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285775 9867159947 9857325775।
7: विगत को 20 वर्ष देखि हजुरको सेवामा समर्पित
8: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 मा एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस, 19,500 मा दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस।
7: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस, देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट, आईपीटीवी, डिजिटल टीवी, कर्पोरेट इंटरनेट, इंट्रानेट र डेटा सेंटर सर्विस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इंटरनेट र टीवी सर्विस सेवा को लागि वेब सर्फर, घर घर मा फाइबर इंटरनेट र टीवी सर्विस।
9: कन्ट्याक्ट 0615530508 0615898488।
7: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
1: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा।
0: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल। मोबाइल नम्बर 9846020127।
1: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहकवर्गहरूलाई जानकारी गराउँछौ।

0: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिन दिने पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
1: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
0: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
2: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की, फोन नम्बर 061-553-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123।
4: प्रिन्टिङ छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ, ओम प्रिन्ट हाउस। ओम कम्प्युटर डिजाइनिङ एन्ड एडभर्टाइजिङ हाउस, पोखरा 8 सिर्जना चोकमा। हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट, 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट, मायाको चिनो, उपहार तथा विवाह वर्तबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई, ग्राफिक डिजाइन, कलर प्रिन्ट तथा फोटोकपी, स्टिकर, कप प्रिन्ट, टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै। सम्पर्क ओम प्रिन्ट हाउस, पोखरा 8 सिर्जना चोक, फोन नम्बर 061-576-110, प्रोप्राइटर मनोज बास्तोला, 98-560-22-25, 98-560-26-110।
5: ओम जय जगदीश हरे।
6: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
7: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्सी राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
6: ए हो र, ल त्यसो भए म ढुक्क भए। ल
8: हजुर, हामी कहाँ सत्यनारायण, रुद्री, वर्तबन्ध, विवाह, चौरासी, सप्ताह, एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
6: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर, 0 किलोमिटर 5, पोखरा। प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98-460-54-635, 98-464-43-853।
9: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
10: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा, 98-560-1100, 98-28-84-20-20। गरिब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
9: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाठक। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियाले तेल लगाता गान्छ
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 9850 9850 60127 र 9808 41 सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: বাকিলাল স্পোর্টস বুদ্ধ বিশাল বাজার চিপেডুঙ্গা পোখরা সম্পূর্ণ কিসিম কা খেলকুদ কা সামগ্রী হোলসেল তথা খুদ্রা বিক্রি গরিনে ছাও বিভিন্ন দেশ কা জার্সি হরু সুপথ মূল্য মা পাইন্ছ আপুলাই মন পনি দেশ কো জার্সি কা লাগি সঞ্জন হোস বাকিলাল স্পোর্টস প্রোপ্রাইটর মোহন কুয়ার সম্পর্ক 9816562983 9855582855 সম্ভুলো সাই বাকিলাল স্পোর্টস বুদ্ধ বিশাল বাজার
1: मेरी बुहारी कति राम्री आकाश को जुन टपक्क टिपेर ल्याएछ मेरो छोराले
2: यो आकाश को जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्स का गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
1: अनि कहाँ छ छोरा यो पसल
2: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
3: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
2: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
1: पोखरा दुई बिन्दवासिनी बस पार्क
2: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
1: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
2: मोबाइल नम्बर 9846059581
1: 9166154475
4: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग
5: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू डिनर म्याट टेबल म्याट रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं
4: नेपालीपन नेपाली मन आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म
5: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ
4: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम
5: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ
4: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल सम्पर्क नम्बर 9856275599
6: सफलता स्टूडियो टाइम
7: इट्स टू वेल नून

0: खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
1: किन यताउता गर्नु पर्यो? पोखरा सात मासमारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
2: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा सात मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860309362, 9855634332। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
3: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
4: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
3: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल, अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय, नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
5: कन्ट्याक्ट 0615530050, 0615589848।
3: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9860606642 9860601081।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 9811 87488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 0557 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
2: हैन, के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोरमा गई त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भए। ल
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह चौरासी सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460 54635, 98464 43853।

0: यदि तपाईं वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-55-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-520-179।
3: घर बनाउन लाग्ने कुरा त तलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल, ढोका अर्जन गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन
4: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
5: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
6: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061-541-984, 541-985। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061-525-904। स्टिल एल्युमिनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: तँ के हेरेर टोलाए कि
1: अहो कति राम्रो गहना लगाए कि फेरी राखु जस्तो कता बनाएछ
0: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
0: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9825170014
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 0165447337 मोबाइल नम्बर 9856728744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बारटेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउसकिपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराइ सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा
6: फोन नम्बर 061587915
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 0557 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग,
2: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं।
1: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
2: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
1: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
2: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौं।
1: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560 27 500।
3: विगत को 20 वर्ष देखि हजुरको सेवामा समर्पित
4: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
3: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
4: कन्ट्याक्ट 0615530050 0615889848।
3: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गर गहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गर गहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
3: होइन के भन्छ यो रेडियोले
2: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 घारीपाटन हिमालयन आँखा अस्पताल नजिकै, फोन नम्बर 0165742525, 98560140, 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9805120 9821 27014
3: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
3: अनि कहाँ छ छोरा यो पसल
4: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि
5: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
3: पोखरा दुई बिन्दवासिनी बस पार्क
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
3: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
4: मोबाइल नम्बर 9846059581
3: 9166715475
6: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लायो
6: कम बेला बेला लमा
7: लमा

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषक को लागि दाना को फर्मुलेसन लेस तथा ब्रोइलर कुखुरा को पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
1: कुकुर को भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैंसी को दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 0165447734, मोबाइल नम्बर 9856728744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
4: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
1: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
4: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
1: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
4: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
1: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9856727599।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460-66642 98460-41081। तपाईँको भोक लाग्दाको साथी मनसराताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसराताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुन्सरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 0557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धौल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भयो त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9821714
3: लव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: तामा, पितल, स्टील, कांच, प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णुदत्त मिश्र संपर्क 9856120046 9852510504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061520179।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061553071, 9807081234, 9750577123, व्हाट्सएप नम्बर 9811771। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
1: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4-व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9556011090, 9828842020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स। स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस्, कक्षा 12 को एग्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको 2 तला। फोन नम्बर 061571430, 9556508043। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुन चाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुन चाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुन चाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगढहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुन चाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852521050

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161537904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462289।
2: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 0557 मलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड

사리기막고깨버려져나오기바나먹어얼어나리기바나마지물고나오땡겨내자니라이스그대사리

जस्तै केटीहरू हौ दलको नाममा बियर खान थालेको देखा छौ हामीले पनि पोस्ट दिँदै फेसबुकमा हालेको यस्तै रहेछन् केटीहरू क्या अङ्कल जस्तालाई पनि बिहेबी भन्ने खालेको।

चाहेको पुरा गर्ने बानी छ हाम्रो, नत्र मनै भरिन्न। नक्कल झक्कल पार्ने तिम्रो जस्तो नाटक र नौकरी गरिन्न। अब त के हो चिजमा।

0: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दवासिनी बस पार्क,
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण,
1: मोबाइल नम्बर 9846059581,
0: 9161575475।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट म्यान पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061553071, 9867081234, 9750707123, व्हाट्सएप नम्बर 9801177123।
4: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
5: वेब सर्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 मा 1 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 मा 2 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
4: अब सबैको लागि वेब सर्फर, हर पर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
6: कन्ट्याक्ट 0615530050, 0615898488।
4: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढीन, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्वपाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9860606642 9860601081। मठ मन्दिर
0: गुरुकुल
1: चैत्य गुम्बा
0: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
0: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: घर बनाइयो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैराने भइसके।
3: के चिन्ता लिन्छौ, यस्तो सानो कुरामा नि? 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
1: जापानिज दुबो एभरग्रिन प्लान्ट गार्डन डिजाइन सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
0: साथै शुभ विवाह शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेशन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरापा 0 किलोमिटर। मोबाइल नम्बर 9856231461 9826408।

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग
2: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू डिनर म्याट टेबल म्याट रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौ र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौ र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौ।
1: नेपालीपन नेपाली मन आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म
2: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
1: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम
2: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
1: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल सम्पर्क नम्बर 98-560-27-599
3: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
4: होइन के भन्छ यो रेडियाले त्यही लगातार गान्छ।
3: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै फोन नम्बर 061-574-225 98-560-2140 98-560-60-127 र 98-038-2140 सम्झनुहोस् है सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: सानी पनि टुप्लुक्क आइपुगी त
1: दर्शन रोग गरे दाजी आरामै हुनुहुन्छ क्यारे
0: आरामै छु नि नानी हेर अब यो आएपछि त यस्तै रमाइलो हुन्छ नि तिर्थ
1: रमाइलो गर्नुपर्छ दाई

0: भाइको विवाह पनि हिजोभन्दा आज झन् नजिकै छ। दुबोको माला कहाँबाट ल्याउने हो? गाडी सजावट गर्नुपर्ने होला र सजावट फूलहरू पनि कहाँबाट ल्याउने हो? लौन कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त।
1: दाई पनि कति आचिलो भएको, सिद्धार्थ चोक 8 पोखरामा गोल्डेन नर्सरी छँदैछ नि। हो, त्यही गएपछि दुबोको माला, गाडी सजावट, विभिन्न सजावटका फूलहरू, बुके, गुच्छा, फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
2: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू, इन्डोर तथा आउटडोर प्लान्टहरू, फलफूल तथा धार्मिक बिरुवाहरू, बुके, गुच्छा, दुबोको माला, गाडी सजावट तथा विवाह, वर्तमानमा सजावट फूलहरू, विदेशी कुखुरा, विदेशी परिवार, रंगीन माछा पनि पाइन्छ। हामी कहाँ ठुला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर, आउटडोर र ठुला ठुला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्कका लागि गोल्डेन नर्सरी, सिद्धार्थ चोक 8 पोखरा, प्रोपाइटर दया कुमार द्वार, मोबाइल 98562317 र 98465079।
3: हेलो,
4: हजुर सन्चै, कस्तो छ हजुरलाई?
5: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
4: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
5: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
6: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
7: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
6: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
7: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटिभिजीद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दरमार्ग, चुक्लाढुङ्गा, UFO र श्री कम्प्लेक्सको बीचमा।
7: फोन नम्बर 061-57-9915।
8: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर, भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055007 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
2: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
3: सफा कपडा संकलनमा हाती मालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
2: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
3: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
2: विपदमा परेकालाई सम्मान पूर्वक साथ दिउ, सफा कपडा संकलन अभियानलाई सफल पारौ।
3: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ।
2: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98-560-011-86, 98-460-35-111। सम्पर्क नम्बर फेरि एकपटक 98-460-35-111।

0: टक्कै हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दोकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दोकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052120 50, 98251 27014।
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर, नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू,
4: कुकुरको भ्याक्सिनेसन,
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर, फोन नम्बर 061-544-737, मोबाइल नम्बर 98-560-28-744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
5: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
3: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाच्छिउ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
5: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
3: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
5: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
3: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
6: घर बनाउन लागेको कुरा त तराई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल ढोका अर्डर गर्न समिक्ष काष्ठ उद्योगतिर जान लागेको होइन।
7: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
8: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा काष्ठ उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
9: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
10: सम्पर्क समीक्षा काष्ठ उद्योग, प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 061-541-984, 541-985। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग, पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: आयो है मासु, ताजा ताजा मासु, दोस्ती टू मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट्स द पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 650 59 60 दोस्ती टू मिट्स। अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा सात मासबारमा
2: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा सात मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460 20127।
1: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा सात मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 55 07 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460 66 42 98460 41 081।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साटफेरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-99।

मैले जीवनमा दुईजनासँग प्रेम गरे, एउटा जमिरो हुनै सकेन अनि अर्को थिइन् मेरो साथी, त्यो जीवन साथी हुनै सक्दैन। सक्छौ।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
3: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
2: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
3: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
2: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
3: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौं।
2: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9856027599।
4: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
5: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
4: फोक्सोको क्षयरोगीले खोक्दा, हाच्छिउ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
5: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
4: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ताभन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
6: क्षयरोगबाट बच्न बच्चा जन्मिना साथ बीसीजी खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौ।
7: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाठक। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियाले तेल लगाता कान्छ
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 98560140 98560-60127 र 98038-21440 सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: Bakilali Sports, Bukta Bisal Bazar, Sibirjunga Pokhara, Shampuna Kisimka, Khelkudka Samagri, Wholesale Tatha Khudra Bikri Garine Thau, Bibhinna Deshka Jersey Haru, Supath Mulyama Painchha, Aafulai Man Parne Deshko Jersey Ka Lagi, Samjhnuhos, Bakilali Sports. Proprietor Mohan Kumar, Samparka, 98162-69-83, 98552-55-55, Samjhnuhos Hai, Bakilali Sports, Bukta Bisal Bazar.
1: मेरी बुहारी कति राम्री आकाश को जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले
2: यो आकाश को जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्स का गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
1: अनि कहाँ छ छोरा यो पसल
2: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि
3: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढ द्वारा आधुनिक डिजाइन का सुन चाँदी का गरगहना अर्डर अनुसार ग्यारेन्टी को साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरीद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधि द्वारा गहना नापतोल गरिन्छ
2: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदी का गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
1: पोखरा दुई बिन्दावासिनी बस पार्क
2: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेशन का साथ अब तपाईहरुकै सेवा
1: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
2: मोबाइल नम्बर 98460-59581
1: 98165-75
4: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग
5: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू डिनर म्याट टेबल म्याट रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं
4: नेपालीपन नेपाली मन आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म
5: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ
4: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि
5: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौं
4: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल सम्पर्क नम्बर 98560-27-579

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462289।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
5: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउदी लेक साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860309362, 9560334। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, हर पर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल, अरू भन्दा फरक, सबै भन्दा विश्वसनीय, नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 0615530508, 0615589848।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 9811877488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ स्वस्थ नागरिक बनौ।
1: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055007 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: ओम जय जगदीश हरे।
2: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने
3: होइन के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोरमा गई त भइहाल्यो नि।
2: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
4: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एक हा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
2: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460 54635, 98464 43853।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-55-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-520-179।
3: होइन ए बुढा, बिहान बिहान काहीँ नलाकाऊ।
4: मेरी आमै नि घर बनाउन लाग्छ कुरा त तँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल ढोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
3: हो बुढा? हाम्रा माइता पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
5: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छाना मुनिबाट सेवा दिँदै आइरहेको छ।
6: साथै समीक्षाको रूपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्सेन्ट चोक। फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्सेंग 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिऊ।

0: तँ के हेरेर टोलाए कि
1: अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
0: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
0: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9821270014
3: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 0165447734 मोबाइल नम्बर 9856728744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लेढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा।
5: फोन नम्बर 061-587-915।
6: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोक।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 0557 मलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग,
2: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं।
1: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
2: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
1: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
2: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौं।
1: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560 27500।
3: विगत को 20 वर्ष देखि हजुर सेवा में समर्पित
4: वेस्ट सल्फर ले आयो नया जम्बो कम्बो अफर। अब मात्र 12,000 में 1 को टीवी प्लस इंटरनेट सर्विस, 19,500 में 2 को टीवी प्लस इंटरनेट सर्विस।
3: अब सब को लागी वेब सर्फर भर पर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट, आईपीटीवी, डिजिटल टीवी, कर्पोरेट इंटरनेट, इंट्रानेट र डेटा सेंटर सर्विस आदि सेवाहरू को लागी वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इंटरनेट र टीवी सर्विस सेवा को लागी वेब सर्फर। घर घर मा फाइबर इंटरनेट र टीवी सर्विस।
4: कॉन्टैक्ट 0615530500 0615589848।
3: फॉर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: हेर न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807157 9537325575।
3: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0615707636 9856320325 9806535480। साथै आयल्स र पीजीका कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-530-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-999।
2: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
3: होइन के भन्छ यो रेडियाले त्यही लगातार गान्छ।
2: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061-574-225, 98-560-2140, 98-560-60-127 र 98-038-2140। सम्झनुहोस् है, सेक्युरिटी गार्ड।

0: तँ के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरापाटनमा रहेको दीप सुन चाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुन चाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुन चाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुन चाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9825170014
3: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
3: अनि कहाँ छ छोरा यो पसल
4: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
5: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साफ्टवेयर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
3: पोखरा दुई बिन्दवासिनी बस पार्क
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
3: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
4: मोबाइल नम्बर 9846059581
3: 9166155
6: नव युनिक गिफ्ट एन्ड किचन स्टोर पोखरा 5 0 किलोमिटर

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो
6: कम बेला बेला लमा

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषक को लागि दाना को फर्मुलेसन लेस तथा ब्रोइलर कुखुरा को पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 061-547-37, मोबाइल नम्बर 98-560-28-744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्ध सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98-171-87-488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
4: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
1: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
4: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
1: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
4: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
1: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98-560-27-500।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुम्दिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081। तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइन नै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505007 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाच्छिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोश गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 9850-28104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साँच्चै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दिप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दिप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दिप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9802517014
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: तामा पीतल स्टील कांच प्लास्टिक था किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9856012046 9852010504 साथ ही कुखुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 0165201179।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-55-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
1: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98-5-60-11-09, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स। स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस्, कक्षा 12 को एक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको 2 तला। फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भयो त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852521050

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गर गहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गर गहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समिति सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0165339004।